0: के भयो मेरो बुढीलाई?
1: चाडबाड पनि नजिक आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
0: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
1: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 98165852, 98066662162 र 06651381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायणी स्थान, लम्सुङ।
4: Stay connected with the wider world with the BBC World Service. Wherever you are, stay connected with the wider world with the BBC World Service.

0: Wherever you are, stay connected.
1: आएको छ मन्त्रालयका अनुसार हिजो साँझसम्म उक्त कोषमा 11.1 करोड़ 23 लाख रूपियाँ जम्मा भएको छ। यो रकम विदेशबाट डलर खातामा प्राप्त रकम सहितको हो। कोषमा संकलित कुल रकम मध्ये 2.8 करोड़ रूपियाँ पहिलेकै बचत थियो। बाढ़ीपछि भने कोषमा 10.1 करोड़ रूपियाँ संकलन भइसकेको मन्त्रालयको तथ्याङ्क छ। पहिलेकै बचत र बाढ़ीपछि कुल 12.1 करोड़ रूपियाँ संकलन भए पनि मन्त्रालयले विपद व्यवस्थापनका लागि कोषबाट 1 अर्ब रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ। उक्त हस्तान्तरणपछि कोषमा 11 अर्ब रूपियाँ कायम भएको हो। मन्त्रालयको विवरण अनुसार कोषको विभिन्न 9 वटा बैंकमा रहेको खातामा हिजोसम्म 8.20 अर्ब रूपियाँ कायम रहेको छ।
2: प्रेस काउन्सिल नेपालले विपदका बेला अपुष्ट सूचना विध्वस्त दृश्य र पीड़ितको गोपनीयता उल्लंघन हुने सामग्री सार्वजनिक नगर्न पत्रकार तथा आम संचार माध्यमलाई निर्देशन दिएको छ। काउन्सिलले विपदका बेला सकारात्मक मानवीय तथा जिम्मेवार संचार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै सही र पुष्टि भएका जीवन उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह समेत गरेको हो। निर्देशिका अनुसार मृत्यु घाइते बेपत्ता क्षति तथा उद्धार सम्बन्धी सूचना आधिकारिक वा विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्रै प्रकाशन गर्नुपर्नेछ। अब शव अत्यधिक रक्ताम्य दृश्य तथा पीड़ित र शोकमा रहेका परिवारका निजी दृश्य सामान्यतया सार्वजनिक नगर्न पनि भनिएको छ। सामाजिक सञ्जालबाट प्राप्त सामग्री प्रयोग गर्नु अघि स्रोत स्थान समय सन्दर्भ र स्वतन्त्र प्रमाणबाट पुष्टि गर्नुपर्ने काउन्सिलले जनाएको छ। पुराना वा अन्य स्थानका भिडियो तथा याईबाट सृजित दृश्यलाई वास्तविक घटनाको जस्तो प्रस्तुत नगर्न पनि निर्देशन दिइएको छ। काउन्सिलले विपदका समाचारमा सुरक्षित स्थान मौसम पूर्व चेतना त्यसै गरी अस्पताल राहत केन्द्र र उद्धार र आपतकालीन सम्पर्क जस्ता उपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो। गलत सूचना प्रकाशित भए तत्काल सच्याउनु पर्ने पनि निर्देशिकामा उल्लेख गरिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन अमेरिका जाने हुनुभएको छ। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा जानुहुने भएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमुल सिन्हाले जानकारी दिनुभएको हो। उहाँका अनुसार महासभामा नेपालको तर्फबाट राख्ने धारणा बनाउन विभिन्न तहमा छलफल र परामर्श भइरहेको छ। प्रधानमन्त्री शाहको पहिलो उच्च स्तरीय विदेश भ्रमण अमेरिका हुने भएको हो। अमेरिकाको न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा हुने महासभामा नेपालको प्रतिनिधित्व गर्दै उहाँले सम्बोधन गर्नुहुनेछ।

0: अभाव नरहेको दावी गरिरहँदा काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै छ। सर्वसाधारण बिहानैदेखि खाली सिलिण्डर बोकेर लाइनमा बस्न बाध्य छन्। केही उपभोक्ता ग्यासका लागि बिहान 3 बजेदेखि नै लाइनमा बस्ने गरेका छन्। भोटेकोशी बाढ़ी, त्रिशुली नदीको कटान र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा राजधानीको ग्यास आपूर्ति प्रभावित बनेको छ। उपभोक्ताले पनि प्राकृतिक विपत्तिसँगै व्यापारीको कालो बजारी र सरकारको कमजोर व्यवस्थापनका कारण समस्या बढ़ेको आरोप लगाउँदै आएका छन्। लामो समय लाइनमा बसे पनि ग्यास नपाउँदा सर्वसाधारण आकर्षित भएका छन्। उनीहरूले एक घर एक सिलिण्डरको व्यवस्था कडाईका साथ लागू गर्न र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग समेत गरेका छन्। लाइनमा बसेका उपभोक्ताको अर्को गुनासो पहुँचवालाले लाइन नबसी ग्यास लैजाने गरेको समेत छ। प्रहरी तथा सरकारी कर्मचारी समेत लाइन मिचेर ग्यास लैजाने गरेको आरोप उपभोक्ताले लगाएका छन्। सरकारले भने ग्यासको अभाव नभएको र नियमित रूपमा आपूर्ति भइरहेको दावी समेत गरेको छ।
1: यसैबीच उत्पादन घटेपछि अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि लागू हुने गरी अण्डाको मूल्य क्रेटमा 15 रूपियाँसम्म बढ़ाएको हो। नयाँ मूल्य अनुसार एक्सेल अण्डा 605 रूपियाँ, ठूलो 590 रूपियाँ र मीडियम अण्डा 550 रूपियाँ प्रति क्रेट पुगेको छ। सानो अण्डाको मूल्य भने 458 रूपियाँमै कायम रहेको छ। संघका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 रूपियाँ पुगेको छ। यसअघि एक्सेल अण्डा 590, ठूलो 575 र मीडियम अण्डा 535 रूपियाँ प्रति क्रेट थियो। उत्पादनमा आएको कमीका कारण अण्डाको मूल्य बढ़ेको संघले जनाएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्श आवश्यक
2: एफेक्टेड एरियामा पर्नुहुन्छ र उहाँलाई हामीले बोल्ने तरिकादेखि लिएर सानो सानो कुराहरू पनि के मेबी रिपोर्टिङलाई फोटोहरू लिएर जानुहुन्छ होला, तर सानो सानो कुराले उहाँलाई कति असर पारिरहेछ भन्ने कुराहरू पनि हामीले कहिलेकाहीँ बुझ्न पनि निसरी पनि हुन्छ।
1: काँकडभिट्टाबाट एक वर्षमा 14 करोड़को जड़ीबुटी निर्यात, बाढ़ीपछि चिनी अभाव हुन नदिन सरकारको तयारी, बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
3: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
3: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।
4: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र CIN.
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज तथा युट्युब च्यानलबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर.
0: भोटेकुसी त्रिशुली बाड़ीमा परिवारदेखि घरसम्म गुमाएकाहरू अत्यधिक मानसिक तनावमा रहेका छन्। उनीहरूलाई मनोपरामर्शको आवश्यक रहेको समेत बताइएको छ। तर स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान दिन नसकेको गुनासो आइरहेको छ। होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूमा एकहोरो हेरिरहने, टोलाई राख्ने, खाना नमान्ने, परिवारका मृत तथा बेपत्ता सदस्यको नाम लिएर बढबढाउने जस्ता समस्याहरू देख्न थालिएको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालबाट 20 जनाको टोली त्रिशुली अस्पतालमा पठाए पनि मनोपरामर्शका लागि छुट्टै टोली भने खटाएको छैन।
1: मलेसिया वैदेशिक रोजगारीमा सीमित म्यान पावर कम्पनी मार्फत मात्रै कामदार पठाउने व्यवस्था लागू भएपछि नेपाली कामदारको लागत 5.5 लाख रूपियाँ भन्दा बढ़ी पुग्न सक्ने जोखिम देखिएको छ। मलेसियाले शुरू गरेको फरेन वर्कर सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टम मार्फत कामदार पठाउँदा विभिन्न शुल्क थपिन सक्ने रोजगारदाता तथा व्यवसायीहरूको भनाइ छ। यसबाट कुल लागत 6 लाख रूपियाँसम्म पुग्ने अनुमान गरिएको छ। व्यवसायीका अनुसार FWCMSमा प्रति कामदार 3,500 रिंगेट सेवा शुल्क तथा भिसा प्रमाणीकरण वा कोटा प्रक्रियामा थप 1,500 रिंगेटसम्म शुल्क लाग्न सक्छ। सीमित कम्पनीलाई मात्र मागपत्र प्रशोधनको अधिकार दिइए थप रकम असुलीको जोखिम समेत रहने उनीहरूको आशंका छ। मलेसियाले नेपाल सहित विभिन्न देशबाट कामदार लैजान निश्चित भर्ती कम्पनीलाई FWCMSमा सूचीकृत गरेको छ, तर नेपालले यसबारे अहिलेसम्म औपचारिक निर्णय गरेको छैन।
0: उत्पादन घटेपछि अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल लेयर्सको कुखुरा पालक संघले हिजोदेखि लागू हुने गरी अण्डाको मूल्य क्रेडमा 15 रूपियाँसम्म बढ़ाएको हो। यता काकरभिट्टा नाकाबाट एक वर्षमा 14,06,83,000 रूपियाँ बराबरको जड़ीबुटी निर्यात भएको छ। भारत र बंगलादेशतर्फ 12 थरीका 1,108 मेट्रिक टन जड़ीबुटी निर्यात भएको हो। नेपाली जड़ीबुटीको परम्परागत बजार भारत भए पनि पछिल्लो समय बंगलादेशतर्फको निकासी बढ़दै गएको छ। भारततर्फ 422 मेट्रिक टन तेजपात निर्यातबाट 2,66,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ। बंगलादेशतर्फ पनि 269 मेट्रिक टन चिराइतो निर्यातबाट 6,56,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ। यसै गरी बंगलादेशतर्फ रिठा क्यारोला तेल सतावर पदमचाल जटामसी लगायतका जड़ीबुटीको पनि निकासी भएको छ। सरकारी स्तरबाट जड़ीबुटीको प्रशोधन र बजारीकरणमा थप सहजीकरण भए पूर्वी नाकाबाट निर्यात अझ बढ़ाउन सकिने व्यवसायहरूले बताएका छन्।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय सतर्कता केन्द्र सहित 6 महत्वपूर्ण निकायमा सचिव पद रिक्त रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार अख्तियार, निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सर्वोच्च अदालतको रजिस्ट्रार, नेपाल ट्रस्टको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयमा सचिव पद खाली रहेको छ। यसअघि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि प्रमुख सचिव पद रिक्त थियो। अस्ति बिहिबार बसेको मन्त्री परिषद बैठकले सहसचिव नारायण भट्टलाई बढ़ुवा गरी प्रमुख सचिवमा पदस्थापन गरेपछि उक्त पद भने पूर्ति भएको छ। सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले राजीनामा दिएर निर्वाचन आयोगको प्रमुख आयुक्त बनेपछि रजिस्ट्रार पद रिक्त भएको हो। अन्य निकायमा रहेका सचिवको सरूवा भए पनि नयाँ सचिव नखटाइँदा पद खाली रहेको जनाइएको छ।
0: मलेसियामा वैदेशिक रोजगारीमा सीमित म्यान पावर कम्पनी मार्फत मात्रै काम पठाउने व्यवस्था लागू भए नेपाली कामदारको लागत 5.5 लाख रूपियाँ भन्दा बढ़ी पुग्न सक्ने जोखिम देखिएको छ। मलेसियाले शुरू गरेको फरेन वर्कर सेटलाइजन म्यानेजमेन्ट सिस्टम अनुसार कामदार पठाउँदा विभिन्न शुल्क थपिने पनि रोजगार कम्पनीहरूले बताएका छन्।
1: साझा खबरमा अब पत्र पत्रिकाको खबर। कान्तिपुरको भित्री पृष्ठमा कृष्ण भीरमा भित्तो काटेर बाटो खोल्न थालियो शीर्षकमा सुदीप कैनीले काठमाडौँबाट लेख्नु भएको खबर छ। पहिरोले अवरूद्ध पृथ्वी राजमार्गको कृष्ण भीरमा हिजोदेखि छेउको भित्तो काटेर बाटो खोल्न शुरू गरिएको छ। सड़क विभागले दुवै तर्फबाट एक्साभेटरले सड़क खन्ने काम गरिरहेको जनाएको छ। करिब 50 मिटर बाटो खोल्ने काम सकिसकेको विभागले जनाएको छ। विभागका मलेखु मुगलिन सड़क खण्डकी प्रमुख सजना अधिकारीले कृष्ण भीरमा पहिरो गएको क्षेत्र भन्दा माथिबाट सड़क सञ्चालन गरिने जानकारी दिनुभयो। त्यसै गरी आँखै अगाडि भाई बग्यो शीर्षकमा अर्को खबर छ भने डीएनए रिपोर्ट पर्खिरहेको त्यो हात शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर रहेको छ। बाढ़ीले बगाएर ल्याएको एउटा हात हेर्दा अमृत दियालीको मुटु चिसो भयो। कुहिन थालेको हिलो र धुलोले ढाकिएको त्यो हात देखेपछि उहाँलाई भाइको अनुहार झलझली सम्झना बनेर आयो। भदौ 10 भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवाको स्याफ्रोबेसी 5 सुनचाँदीको व्यवसाय गर्दै आउनुभएका झापाको बुद्ध शान्ति 2 का 33 राजकुमार दियाली, उहाँकी 30 श्रीमती श्रुति र मात्र 4 छोरा सिराजलाई सम्पर्कविहीन बनाइदियो। अहिलेसम्म तिनै जनाको अत्तोपत्तो छैन। बाढ़ीपछि परिवारका सदस्यहरू सब खोज्दै चितवन र नवलपुर समय पुगे। ठाउँ ठाउँमा ढुङ्गा हिलोको थुप्रो पल्टाउँदा उनीहरूको मनमा एउटै आशा थियो, सास नभेटिए पनि लास भेटियोस्। पछिल्लो समय बाढ़ी प्रभावित आफन्तहरू आफ्नो मान्छे खोज्दै यति बेला विदुर पुग्ने क्रम बढ़दो क्रममा रहेको छ। यसैबीच अन्नपूर्णको पहिलो पृष्ठमा बाढ़ीको 10 दुईजनाको उद्धार कसरी सम्भव भयो उद्धार शीर्षकमा खबर छापिएको छ भने दुईजना त निस्किए अझै उद्धारको पर्खाईमा 936 शीर्षकमा भवनाथ प्याकुरेले काठमाडौँबाट लेख्नु भएको खबर रहेको छ। विदेशीलाई दिए भइहाल्छ भन्ने सोच्ने गलत टिप्पणी छापिएको छ श्रीराम नेउपान्नेको। त्यसै गरी 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग शीर्षकमा नितु खलेले काठमाडौँबाट लेख्नु भएको खबर समेत प्रकाशित छ। अति कम विकसित देशहरूको समूह एलडीसीले भोटेकोशी बाढ़ी प्रति धनी एवं विकसित र देशहरूको गम्भीर ध्यान आकर्षण गराउँदै हानि नोक्सानी बापत नेपाललाई क्षतिपूर्ति दिन माग गरेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि यूएनएफसीसीमा आबद्ध 44 देशहरूको मन्त्री स्तरीय बैठकले नेपाललाई क्षतिपूर्ति दिन माग गरेको हो। पूर्वी टिमोरको दिल्लीबाट 26 बुदे सहितको घोषणा पत्र जारी गर्दै बैठकले नेपाललाई क्षतिपूर्ति दिने विषयमा मुख्य जोड़ दिएको छ। एलडीसी ग्रुपको मन्त्री स्तरीय बैठकमा सहभागी 44 देशका मन्त्रीहरूले नेपालमा जलवायु परिवर्तनका कारण निम्तिएको हिमचट्टान पहिरोका कारण भोग्नु परेको विपत्तिको गम्भीर प्रति धनी एवं विकसित मुलुकहरूको ध्यान खिचेको हो।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सर्वोच्चको फैसला विशिष्ट अधिकारीले विदेशी भ्रमणमा पाउने उपहार राज्यकै हुने शीर्षकको अर्को खबर प्रकाशित छ। न्यूनतम तोकिएको मूल्य भन्दा बढ़ीका उपहार आफूले राख्न चाहेमा नेपाल सरकारसँग खरिद गर्नुपर्ने व्यवस्था गर्न तथा उपहार व्यवस्थापन सम्बन्धी विद्यमान कानूनी प्रबन्धलाई प्रभावकारी बनाउन आवश्यक कानून निर्माण समेत गर्न आदेशमा भनिएको छ। त्यस्तै भित्री पृष्ठमा तराईका 15 ग्यास उद्योगमा 26 ब्राण्डका सिलिण्डर भरिँदै शीर्षकको खबर छ भने 8 जिल्लाका 18 स्थानीय तहमा अझै पुग्न सकेन नेशनल ग्रीन ग्रिड शीर्षकको खबर प्रकाशित छ। त्यस्तै अगस्तमा पर्यटन आगमन घट्यो शीर्षकको खबर छ। त्यस्तै गरी कृष्णवीर पहिरोको असर हेटौडा काठमाडौँ यात्रामा बढ्दो जाम शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा सुरुङभित्र निराशा निसासिएका 10 सञ्जय र कवीरको उद्धार विपत्ताका परिवार आशावादी शीर्षकको खबर प्रकाशित छ भने नेपाललाई 7.5 अर्ब सहयोग गर्न अपील शीर्षकको खबर पनि प्रकाशित छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनको राजधानी किएवमा रूसी ड्रोन र क्षेपणास्त्र आक्रमण 24 घण्टा जारी रहेको जनाइएको छ। यसअघि राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि किएवका स्थानीयको दैनिकी असहज बन्दै गएको छ। रूसले तीव्र गतिमा उड्ने जेट संचालित र ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको ढाँचा बदलिएको अन्तर्राष्ट्रिय संचारमा

0: चीन, लाओस, थाइल्याण्ड, काजिकिस्तान, बेलारूस र रूसको भ्रमण गरिसक्नु भएको छ।
1: साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर एक बलमा 221 रन बनाउँदा सबै विकेट गुमाएको हो। म्यासर्सले नेपाल भलिबल लीग एनबीएलमा विजयी शुरूआत गरेको छ। हिजो त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियरलाई 3-1 को सेटमा हराउँदै 3 अंक जोड़ेको हो। सगरमाथाले मधेसलाई 25-21, 25-21, 23-25, 25-15 पराजित गरेको हो। नेपाली कराते टोलीले जापानमा हुने 20 एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ। जापानको टोकियो स्थित विश्व सितोरियो कराटेको मेन डोजोमा टोली सेप्टेम्बर 6-16 तारीकसम्म प्रशिक्षणमा रहनेछ। हिजो टोली जापान प्रस्थान गरेको छ। एसियाडमा नेपालबाट सहभागी हुने 22 खेल मध्ये जापान पुग्ने कराती टोली पहिलो हो।
0: बारीपछि मनमा पनि असर, डर, आत्तिनी र निन्द्रा नलाग्ने समस्या भए के गर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब म बाढीपछि प्रभावितहरूको मानसिक स्वास्थ्यमा कसरी ख्याल गर्ने भन्ने विषयको प्रसंग। विनाशकारी बाढीपछि अहिले सबैको ध्यान राहत र उद्धारमा केन्द्रित छ, तर विपदको यस्तो कठिन समयमा मानसिक स्वास्थ्यलाई पनि व्यवस्था गर्नुहुँदैन। बाढी प्रभावितको मानसिक स्वास्थ्यमा कसरी ध्यान दिने, यस विषयमा हामीले मनोपरामर्शदाता प्रणव राज रेग्मीसँग कुराकानी गरेका छौं।
4: पहिलो चरणमा हामीले के पायौं भने मान्छेहरूलाई अहिले पनि डर त्रास छिटी भयो भने उहाँ रियलाइजेसन त छ, तर कुप कसरी गर्ने भन्ने चाहिँ एउटा त्यो मेजर चिज चाहिँ छैन। र सँगसँगै इमोसनल सपोर्टहरू चाहिँ उहाँले एकदम ल्याकिङ गरिरहनु भएको छ। त्यसले गर्दा न परिवारलाई सुनाउन सक्ने, परिवार आफै पनि बुझिरहनु भएको छ त्यस क्षणबाट। त्यसले गर्दा त्यो चिज चाहिँ उहाँहरूले चाहिँ अलिक इमोसन चाहिँ रेगुलेसन चाहिँ त्यति गर्न सक्नु भएको छैन भन्ने कुरा चाहिँ मैले चाहिँ अब्जर्भेसन चाहिँ गरिरहेको छु। उहाँलाई के के आवश्यकताहरू छ त्यो कुराहरू पनि हामीले उहाँले बिस्तारै त्यो कुराहरू चाहिँ खोलेर भन्दै गर्दा चाहिँ हामीले अरूलाई पनि कोर्डिनेसन्सहरू गरिदिन पाइरहेछौँ।
5: विशेष त मानसिक स्वास्थ्य अझ सबल बनाउनको लागि कसले कस्तो खालको भूमिका खेल्नुपर्छ अहिलेको अवस्थामा?
4: एउटा सरकार हुँदै गर्दाखेरि पनि अहिले पनि तपाईँले आफ्नो गाउँवडामा कसलाई सपोर्ट चाहिएको छ होइन, सो तपाईँको विभिन्न साइकोलोजिस्ट या काउन्सिलर्सलाई चाहिँ तपाईँले रिफर गरेर त्यहाँबाट तपाईँले आइडेन्टिफाई गरेर होइन त्यहाँबाट असेसमेन्ट गरेर भोलि दिनमा चाहिँ तपाईँको प्रदेशीय अस्पताल हुन सक्छ होला, त्यहाँ तपाईँको साइकेट्रिक डक्टर हुन सक्छ हुन्छ। सो कतिपयलाई चाहिँ मेडिसिन पनि चाहिने हुन्छ र सँगसँगै तपाईँको थेरापिजहरू पनि चाहिने हुन्छ।
5: भनेको अहिले स्थानीय सरकारले अथवा जो राहत लिएर आइराखेका संघ संस्थाहरू छन् नि, उनीहरूले राहत सँगसँगै यो मनोसामाजिक स्वास्थ्यको लागि पनि विज्ञहरू सँगै ल्याउन कतिको महत्वपूर्ण छ?
4: जतिजना आउनुहुन्छ, जति संघ संस्थाबाट चाहिँ भोलिको दिनमा डिजास्टर चाहिन्छ होला, रिलिफलाई जानुहुन्छ भने एटलिस्ट मिनिमम पनि पिएफए गरेर चाहिँ साइकोलोजिकल फर्स्ट एडको ट्रेनिङहरू चाहिँ दिएर लिएर आउनुभयो भने चाहिँ सो द्याट एटलिस्ट भिक्टिमसँग तपाईँले बोल्दै गर्दा रेस्पोन्स कसरी गर्ने होइन, कुन भिक्टिमलाई तपाईँले कसरी चाहिँ तपाईँले उहाँहरूलाई चाहिँ बोल्ने सानो सानो कुराहरू पनि सिक्न पनि निसरी छ जस्तो चाहिँ मलाई लाग्छ कि, किन भन्दा चाहिँ एकदमै एफेक्टेड एरियामा पर्नुहुन्छ र सो उहाँलाई हामीले बोल्ने तरिकादेखि लिएर सानो सानो कुराहरू पनि के मेबी रिपोर्टिङलाई फोटोहरू लिएर जानुहुन्छ होला, तर सानो सानो कुराले उहाँहरूलाई कति असर पारिरहेछ भन्ने कुराहरू पनि हामीले कहिले काहीँ बुझ्न पनि निसरी पनि हुन्छ।
5: विशेष त यो बाढी, पहिरो, भूकम्प लगायतका यस्ता विपदहरूबाट प्रभावित भएका व्यक्तिहरूमा कस्ता कस्ता मनोसामाजिक अथवा मानसिक स्वास्थ्य समस्या अवस्थाहरू आउन सक्छ?
4: सो मेन भन्छ ट्रमाको कुराहरू आउन सक्छ होइन, सो पोस्ट ट्रमेटिकको पनि डिसअर्डर्सहरू पनि पार्ट मेजर पार्टहरू चाहिँ हुनसक्छ। तपाईँको अब बिस्तारै यो एङ्सियसनेसहरू बढ्दै गयो भने भोलि दिन एङ्जाइटीमा कन्भर्ट हुनसक्छ। अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ, यत्रो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन, जस्तो मैले आज बिहान एउटा के भेटाएँ भन्दाखेरि मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छ।

0: भर्खर रुनु भयो त्यो सोचमा ओभर थिङ्किङ गर्नु पनि त्यसले भोलि दिन डिप्रेसनको लक्षण पनि देखाउन सक्छ भोलिको दिन र लङ टर्ममा चाहिँ गइरह्यो भने चाहिँ एउटा त्यो पनि हुन सकिन्छ चान्स लाइक टु हाई अरू पनि कुराहरू चाहिँ थपिन सक्छ
1: भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँड्दाखेरि यसले पार्ने प्रभाव सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ
0: हामीले सोध्दै गर्दाखेरि अब होइन एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिले काहीँ चाहिँ जान सक्ने चान्सदार हुनुहुन्छ होइन चार दिनदेखि सुत्न सक्नु भएको छैन एक घन्टा जस्तो सुत्नुहुन्छ फेरि छटपटाएर उठ्नुहुन्छ होइन सो यस्तो खालको इन्सोमिनियाको पनि अब बिस्तारी यसले त्यसमा पनि चेन्जेस हुन सक्छ यो प्रब्लम्सहरू उहाँलाई चाहिँ अब कसरी पनि गर्न सकिन्छ एउटा उहाँलाई चाहिँ इमोसनल रेगुलेसन गर्न सक्नु पर्यो मेजरली उहाँलाई लागेको कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन सो उहाँ अहिले काहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ
2: यो कुराकानी सँगै साझा खबरको अन्त्यमा आइसकेका छौं साझा खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक
3: बाढ़ीपछि जलविद्युत आयोजनामा खोज उद्धार जारी छ सब भेटिए विपदका बेला पुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन 44 अति कम विकसित देशद्वारा नेपाललाई क्षतिपूर्ति दिन माग
2: खाना पकाउने ग्यासका लागि बिहानैदेखि लाइन पहुँचवालाले लैजाँदा सर्वसाधारण आक्रोशित अण्डाको मूल्य हालसम्मकै उच्च छ महत्वपूर्ण निकायमा सचिव पद रिक्त
3: काकडभिट्टाबाट एक वर्षमा 14 करोड़को जड़ीबुटी निर्यात बाढ़ीपछि चिनी अभाव हुन नदिन सरकारको तयारी बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह
2: युक्रेनमा रूसद्वारा 24 घण्टा आक्रमण सर्वसाधारणको दैनिकी कष्टकर यु इरानमाथि अमेरिकी प्रतिबन्धमा सामेल म्यानमार आसियान राष्ट्रसँग सम्बन्ध सुधारमा
3: र नेपाल भलिबल लीग एनभीएलमा सगरमाथाको विजयी शुरूआत एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो हार कराते टोली जापानमा
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्समा महेश कोटीले बनाउनु भएको कार्टुन लिएका छौं पछिल्लो समय रसुवामा बाढ़ी गएसँगै केही वास्तविक बाढ़ी पीड़ित र केही बाढ़ीबाट प्रभावितहरूका लागि राहत सामग्री वितरणको विषयहरू निकै चर्चामा आइरहेका छन् र त्यही विषयलाई उठाउन खोजिएको छ यहाँ वास्तविक बाढ़ी पीड़ितले पाउनुपर्ने राहत सामग्री र बाढ़ीको नजिकै अर्थात बाढ़ीले त्यति धेरै क्षति नभएकालाई पनि दिने राहत उस्तै भएका कारण पनि कतिले असन्तुष्ट व्यक्त गरेका खबरहरू सार्वजनिक भइरहेका छन् त्यही विषयलाई उठाउन खोजिएको जस्तो देखिन्छ दुईजना व्यक्ति दौड़दै गरेको जस्तो देखाइएको छ माथि यस्तो लेखिएको छ सम्पत्ति कमाउन विदेश जान्छन् क्या अलिकतनि विपद कुर्नै नसक्ने
3: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
2: वा,
1: कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो कुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।

0: नमस्ते थकाली किचन एन्ड पब स्टोरमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
1: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङे चौतारा। सम्पर्क फोन नम्बर 066-520-903, मोबाइल नम्बर 98

हाम्रो पात्रो याप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहानको चौतारी खबरमा स्वागत छ। सुरुमा खबरका मुख्य शीर्षकहरू। कोरा सोथर गाउँपालिका चार भुजुङमा भदौ सभा शुरू भएको छ। हरेक वर्ष भदौ महिनामा आयोजना हुने यो सभा भुजुङ गाउँको मौलिक सामुदायिक परम्पराका रूपमा रहँदै आएको छ। लमजुङमा अब शनिबार पनि पसल तथा व्यवसाय सञ्चालन हुने भएका छन्। चाडपर्वलाई लक्षित गर्दै शनिबार पनि पसल तथा व्यवसाय खुला राख्ने निर्णय गरिएको लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ। लमजुङका वरिष्ठ गीतकार तथा संगीतकार धनबहादुर गुरूङलाई यस वर्षको लोकबहादुर गुरूङ स्मृति संगीत गीत संगीत पुरस्कार प्रदान गरिएको छ। लोकबहादुर गुरूङ स्मृति प्रतिष्ठानले शुक्रबार पोखरामा आयोजना गरेको 12 स्मृति दिवस समारोहमा उहाँलाई नगद 51,000 सहित सम्मान गरिएको हो। स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घिमिरेका सुपुत्र विनाशकारी बाढ़ीमा पनि बेपत्ता भएपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिएको छ। उहाँको अन्त्येष्टि भदौ 18 गते बिहिबार बिहान पशुपति आर्यघाटमा गरिएको परिवारले जानकारी दिएको छ। र साहित्य तथा संगीत क्षेत्रमा सक्रिय स्रष्टा लक्ष्मी प्रसाद मिश्रले प्रस्तुत गर्नुभएको नयाँ कृष्ण भजनको समीक्षा गरिएको छ।

साहित्यका व्यक्तित्वहरूले सहभागिता जनाउनु भएको थियो।

निरन्तर सक्रियताका लागि सहभागी हुने मिश्रको प्रशंसा गरेका थिए। कार्यक्रम सूचना विभागको विकास संरक्षण तथा संवर्धनमा संवर्धनका विषयमा पनि छलफल गरिएको थियो। नेपाली साहित्य र संगीतमा सुशील विभागले थप स्थापित गर्न श्रेष्ठ तथा कलाकार बीच सहकारी राष्ट्रिय कार्यक्रममा निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिनुभएको थियो। यसै अवसरमा विभिन्न स्थानमा आएको बारिश तथा विपदका कारण जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण पनि गरिएको थियो। बारीबाट प्रभावित परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो। कार्यक्रममा साहित्य संगीत सामाजिक सहकार द्वारा उपठाउन जोड्दै सूचना विभागको प्रचार प्रसार र स्थानीय पुरस्कार सिद्धमा प्रोत्साहनवादी वातावरण निर्माण गरेको आयोजकले जनाएको छ। स्वर्गीय राष्ट्रकवि माधव प्रसाद ढुङ्गेलका सुपुत्र हिन्दीराज घिमिरे कृष्ण नदीमा आएको विनाशकारी बाढीमा पनि विपत्त भएपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिएको छ। विभिन्न स्थानमा कोही तलास गर्दा समेत उहाँको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले बाढीले बगाएको निष्कर्ष सहित धार्मिक परम्परा अनुसार अन्त्येष्टि गर्ने निर्णय गरेको हो। हिन्दीराज घिमिरे 2083 भदौ 10 गते त्रिशुली नदीमा आएको बाढीमा पनि विपत्त हुनुभएको थियो। बाढीपछि उहाँको अवस्था पत्ता लगाउने सुविधा पत्ता लगाउने परिवार आफन्त तथा सम्बन्धित पक्षबाट विभिन्न स्थानमा खोजी गर्दै खोजी तथा खोज तलास गरिएको थियो। लामो समयसम्म खोजी गर्दा पनि उहाँको कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवारले उहाँ बाढीमा पनि विपत्त भएको निष्कर्ष निकालेको छ। परिवारका अनुसार इन्दिवर छिमिरेको भौतिक अवस्था पत्ता नलागे पनि धार्मिक तथा सामाजिक परम्परा अनुसार कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिएको छ। उहाँको अन्त्येष्टि भदौ 18 गते बिहिबार बिहान पशुपति आर्यघाटमा गरिएको परिवारले जनाएको छ। अन्त्येष्टिका लागि काठमाडौँ तथा आसपासमा रहनुभएका बन्धु बान्धव इष्टमित्र तथा आफन्तजनलाई बिहान 7 बजे पशुपति आर्यघाटमा उपस्थित हुन आग्रह गरिएको थियो। अन्त्येष्टिमा परिवारका सदस्य आफन्तजनको सहभागिता रहेको थियो। हिन्दू धार्मिक परम्परा अनुसार विपत्त व्यक्तिको सफेला नपरेको अवस्थामा कुशको प्रतिमा बनाई अन्तिम संस्कार गर्ने प्रचलन समेत रहेको छ। सोही धार्मिक परम्परालाई अनुसरण गर्दै इन्दुवर घिमिरेको अन्त्येष्टि गरिएको हो। परिवारले भदौ 18 गतेदेखि 500 दिनमा 13 दिनको कर्मकाण्ड गरी सल्लाह भएको जानकारी समेत दिएको छ। धार्मिक संस्कार र कर्मकाण्ड परिवारका सदस्य तथा आफन्त जनको उपस्थितिमा सम्पन्न गरिनेछ। इन्दिवर घिमिरे त्रिशुली नदीको दाढीमा परि विपत्ता भएपछि उहाँका परिवारजन आफन्त तथा शुभेच्छकहरू शोकमा परेका छन्। लामो समयसम्म खोज तलास गर्दा पनि

चौतारी खबर निर्णय खबर सक्नु अघि मुख्य मुख्य खबर का शीर्षक पुनः एक पटक खुला सत्र गाउँपालिका चार बुजुङमा भदौ सभा शुरू भएको छ। हरेक वर्ष भदौ महिनामा आयोजन हुने यो सभा बुजुङ गाउँको मौलिक सामुदायिक परम्पराको रूपमा रहँदै आएको छ। बुजुङमा अब शनिबार पनि पसल तथा व्यवसाय सञ्चालन हुने भएका छन्। चार पर्वलाई लक्ष्य गरी शनिबार पनि पसल तथा व्यवसाय खुला राख्ने निर्णय गरिएको लमजुङ उद्योग व्यवसाय संघले जनाएको छ। लमजुङका वरिष्ठ गीतकार तथा संगीतकार जनबहादुर गुरुङलाई यस वर्षको लोकबहादुर गुरुङ स्मृति गीत संगीत पुरस्कार प्रदान गरिएको छ। लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले शुक्रबार पोखरामा आयोजना गरेको 12 स्मृति दिवस समारोहमा उहाँलाई नगद 51,000 रूपियाँसँग सम्मान गरेको हो। स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घिमिरेका सुपुत्र विनाशकारी बाढ़ीमा परि बेपत्ता भएपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिएको छ। उहाँको अन्त्येष्टि भदौ 18 गते बिहिबार बिहान पशुपति आर्यघाटमा गरिएको परिवारले जनाएको छ। र साहित्य तथा संगीत क्षेत्रका सक्रिय प्रश्न लक्ष्मी प्रसाद मिश्रले प्रस्तुत गर्नुभएको नयाँ कृष्ण भजनको समीक्षा गरिएको छ। हवस्त बिहान 6:30 बजेको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी भगवती सुनारलाई धन्यवाद दिँदै समाचार कक्षबाट म प्रमोद पनि बिदा हुन्छु। रेडियो चौतारी 91 प्रचार मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र यात्रा रेडियो चौतारी सुन्दै रहनुहोला। नमस्कार।

0: बढ्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल पेन किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0664520227 मोबाइल नम्बर 9842649129 र 9841520191।
5: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
6: बुबा, बेसी सहर सेना बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
5: ए हो र, के पाइन्छ?
6: घरैसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाडपर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
7: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
7: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 9845424264 र 9847607915।
8: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
9: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
8: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे।
9: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
8: ल त, म पनि त्यतै जाने भए।
7: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी
9: 47141 र 98635215
4: नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन भरपर्दो सेवा

0: इंटर केयर सेंटर में पूरे रात आलेसन बुढ़ा ले देखाने लाय होला नहीं तोड़े ही थारकी निकली यहाँ से क्या न तो हमरे बाले नहीं ताल बाराई में रखने वाला कह रहे दांत आइली समा बनिया ही चं लोकल कुंभरा को हड्डी तो चपाऊं चं बुढ़ा ले
1: ताल बाराही डेंटल केयर सेंटर प्राली मा नेपाल सरकार बाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाह द्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने चल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झुक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने टिप आउने रोगको विशेष उपचार गरिन्छ
0: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891209081
2: बुढी ए बुढी किन ल्याउरो मुख लगाएर बस्छ कि के भयो मेरो बुढीलाई आज
3: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किन दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किन दिएको होइन
2: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए चाहिँ किनेर बन्द भएन नि
3: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही गाउँ न
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूको सेवामा समर्पित छ
0: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
3: सम्पर्क फोन नम्बर 9816585520 9806661 र 0665231381 दिपा सुन्तादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्जुङ
1: बुढा ए बुढा यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने
0: न त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू विजन भण्डार सञ्चालन गर्नुभएको

0: का साथ ही होलसेल मूल्य में रासायनिक मल पाइन
1: सीबीएस तथा ब्यूबीजन भंडार बेसीशहर नगरपालिका 8 सेरा लमजुंग प्रोप्राइटर सृजना श्रेष्ठ
0: संपर्क नंबर 9842618202 र 9840319799
1: सीबीएस तथा ब्यूबीजन भंडार बेसीशहर नगरपालिका 8 सेरा लमजुंग
0: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
2: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
3: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
2: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
3: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूको सेवामा समर्पित छ
0: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 9816585520 9806663162 र 0665213181 दिपा सुन्चादी पसल विश्व

0: निःशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनको साथ आजै सम्पर्क गर्नुहोस् प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक। सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
1: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठो त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भुसुङ स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोपाइटर बमबहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निचरका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
2: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झुङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
5: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झुङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
5: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्री

0: समस्या पर्यो त्यस्तो
1: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलो मेसै पाइन
0: ल उसको लागि त तिमी लुम्बिनी जाऊ न
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने म
0: तिमी पनि साह्रै लाटी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस सहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
1: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
0: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
2: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एक साथ र भर पर्दो प्रविधिको साथी
0: प्रोपाइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98 5 45 783 स्थान लुम्बिनी कम्प्युटर सहर लमजुङ

0: एकदेखि ए दुखिया हो दुखिया हो अनि यति बेला पखाला लागेर होइन होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मिलोसै भन्ने
1: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही काम गरौँ
0: हुन्छ बुहारी गइहालौँ साह्रै गाह्रो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39647

0: त हाम्रो बाले नि ताल बराईमै राख्नु भएको के अरे दा, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, चल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख बनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: ताल बराही डेन्टल केयर सेन्टर प्रणाली बेसी सहर नगरपालिका साथ भीमसेनी स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891120981।
2: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
3: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
2: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
3: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
2: ल त, म पनि त्यतै जाने भए।
4: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ प्रोपाइटर हरेकृष्ण बुढाथोकी।
1: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
5: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
6: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
7: के तपाईँ निःशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौँ।
8: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निःशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बिचे सहर 8 नारायणी स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
8: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9855602900।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी उतानब्बे थुप्रो 4।
11: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
12: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
11: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
12: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
11: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
12: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गर गहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
11: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204735।

0: त ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
2: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 0665 2227, मोबाइल नम्बर 98 462 49

0: देश का लागी समझने हुस विमाल मेडिकल हॉल यहाँ अनुभवी फार्मेसिस्ट बाट स्वास्थ्य संबंधी सलाह सुझाव र परामर्श पाइन्छ
1: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
0: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि विमाल मेडिकल हॉल तपाईँको साथमा छ प्रोपाइटर लोक बहादुर विमाल रिमाल मेडिकल हॉल बीसी शहर नगरपालिका साथ मनांगे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 9840 98 911
2: दाई पैसा त तिमीले कमाएर ल्याउनु भयो क्यारे
3: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किए पनि पाइनँ
2: अब के गर्नुहुन्छ त दाई
3: काम त पति पत्नी जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको चेरा ओह्रालोको जल सप्लाइसबाट कुखुराको फल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु
2: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथेँ यस्तो कुरा यादै भएन
0: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर मुङ्गुरको दाना मुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरे

0: भएको एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जानु होला?
1: चिन्तै नगरमा बहिनी, भर्खर मात्रै टिमले हाम्रो सुविधाको लागि भन्ने हो। चेरा बजारको अमृत भाइले बेसको भिउ खोलामा मन्द लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्तो बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, च्याप्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ब्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुल चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: के तपाईँ निशुल्क जापानी भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौँ। लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानी भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, भिसे सहर 8, नारायण स्थान चोक, नवीन बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक। सम्पर्क नम्बर 0-5902-99, मोबाइल नम्बर 9855-60299।
4: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोभाइडर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर

0: लाभ तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
1: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, तेह्र बजार कारागार अगाडि, राधाकृष्ण चौक लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915। ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
2: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ ढुङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुखद मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
0: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
0: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8, झुङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175438।
3: ओहो, हेर सर, टाढै त सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, एकपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल पेन, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
0: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 98462149129 र 98461052091।
5: स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
6: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
6: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि हिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोप्राइटर लोक बहादुर हिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।

0: देशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किए पनि पाइने
1: अब के गर्नुहुन्छ त भाइ
0: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै देशी सहरको सेरा ओह्रालोको जल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु
1: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथेँ यस्तो कुरा

0: त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन सारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आरसेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
0: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
0: सम्पर्क नम्बर 98462 र 98403 1990।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: ए बुढी, किन ल्याउ रुम्बक लगाएर बस्छ कि? के भयो मेरो बुढीलाई आज?
3: चाडबाड पनि नजिकै आइसक्यो, गर्भमा किनि दिन्छु भनेको पनि कति भइसक्यो। खै अहिलेसम्म किनि दिएको होइन?
2: नरिसाउ न बुढी, गर्भमा जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण चोकमा रहेको दिपा सुन्चारी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले विश्व सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन्चारी पसल तपाईँहरूको सेवामा समर्पित छ।
0: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रमा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
3: सम्पर्क फोन नम्बर 98168 85520, 98068 66162 र 06651381। दिपा सुन्चारी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ।
5: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिही बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठो त छिटो।
6: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भुसपुर स्थान चोकमा छ नि गरलक्ष्मी सुन्चारी पसल जाने। सुन्चारी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेको गरलक्ष्मी सुन्चारी पसल हो त।
7: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
0: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ। प्रोप्राइटर बमबहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 06652209 र मोबाइल नम्बर 98460 58565। राशि अनुसारका पत्थरका लागि

0: लमजुङ गिरसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
0: ल सुना, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
1: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एक पाँच र भर पर्दो प्रविधिको साथी।
0: प्रोपाइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98 5 45 7 83, स्थान लुम्बिनी कम्प्युटर सहर लम्जो।
2: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ? बेसी सहरको मनाङ्गी चौतारामा रहेको नमस्ते फकाली किचन एन्ड बक्स बिस्को भने यहाँ लम्जुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, फकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड बक्स बिस्टोमा लम्जुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोभाइडर टेकचन गुरु, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङे चौतारा, सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98 4 61 80 025।
0: ओहो, हेड सर, टाढै पो सहायता हो कि कसो हो? बेसी सहर जानु भयो, सँगै जाउँ है।
5: बस त ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि थाप्ने कुरा भएको छ। बेसी सहरको न्यु जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म।
0: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यु जनप्रेमी छापाखानामा सफाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लम्जुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आइडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट सफाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
0: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लम्जुङ। सम्पर्क फोन नम्बर

0: है दुख हामी यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मिलो उसै भयो
1: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी ल गइहालौँ साह्रै गाह्रो
1: सुभाष मेडिको फर्मा बेची सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: विदेशमा पैसा रुखमा फल्नु हो र अब म त विदेश नजाने गरी फर्किएको नि पर्ने
4: अब के गर्नुहुन्छ त भाइ
3: काम त कति कति दिन जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको चेरा ओह्रालोको जल सप्लाइसबाट कुखुराको फल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु
4: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथेँ यस्तो कुरा यादै भएन
2: यस सिजन सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर मुरुको दाना मुरुका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ यस सुजल सप्लायर्सले दुध पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सफर नगरपालिका आठ सेरा ओरामी लम्जु प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856044501 र 9826173779
4: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
3: ल ल आए बहिनी किन होला
4: सुन्नु न एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जानु होला
3: चिन्तै नगर न बहिनी भर्खरमा चाहिँ तिमीले हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत भाइले बेसरको झिल खोलामा नन्न सुलाइस खोल्नु भएको छ ल आजै जाउँ नोकरी जस्ता बाटो ल्याउनु छ
4: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राबिन जाली कुखुराको जाली ब्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका आठ झिङ्गे खोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856640257 र 9840067787
5: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
6: बुढा थोकी ब्रदर सप्लायर जाँदैछु नि कुखुराको दाना सकियो
5: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
6: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
5: ल त म पनि त्यतै जाने भएँ
7: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्जुङ प्रोपाइटर हरेकृष्ण बुढाथोकी
8: सम्पर्क मोबाइल नम्बर 9556045141 र 9863526015
9: नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
10: गुणस्तरीय उत्पादन भरपर्दो सेवा

0: Cuba, me quedó bien contigo y dije, hey, ahí le toma que me llegue hoy, ¿no?
1: Marisa, una gurí, guarda una de este culo, ya va a ser que me lo cuento para mí.
0: Sin pena, con esta gurá, y si se va a conar en Sancho, para el jugo, y pasen a ti por el mar, por pecho carga, a cosa que va a poder tocar de una paisa, y te he dado, ¿no?
1: विगत 50 वर्ष देखि सुन्दरबजार नगरपालिका नौ भोटेवडामा सेवा दिइरहेको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूको सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहाट, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98165852, 98066162, 0065531। दिपा सुन चाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जू।
3: के तपाईँ निशुल्क जापानी भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लम्जू एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौँ। लम्जू एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानी भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनको साथ आज सम्पर्क गर्नुहोस् प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जू एजुकेशन सेन्टर, भेटे सहर 8 नारायण स्थान चोक, नवीन बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक। सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98555602900।
4: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै शादीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी, बेसी सहर

0: यता आइदिनुहोस् त
1: ल ल आएँ बहिनी किन होला
0: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
1: चिन्तै नगर न बहिनी भर्खरमा है तिमीले हाम्रो सिलेबसको लागि भनेर सेरा बोलाएको अमृत भाइले यस सबको भेल कलामा नम्न सिलाइस खोल्नु भएको छ ल हिँड आजै जाउँ म पनि जस्ता बाटो ल्याउनुहुन्छ
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राबिन जाली कुखुराको जाली र सरु बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिली खोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 98560 46257 र 98400607 87
3: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
4: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो
3: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
4: नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
3: ल त म पनि त्यतै जाने भए
5: बुढा थोकी ब्रदर सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्जु प्रोपाइटर हरिकृष्ण बुढा थोकी
6: सम्पर्क मोबाइल नम्बर 98560 45141 र 98630 52615
7: नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
8: गुणस्तरीय उत्पादन भरपर्दो सेवा हरपर्दो सेवा हो
4: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
9: न त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोध्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
4: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
2: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
4: सिबिएस तथा बिउ भिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्जुङ प्रोपाइटर सृजना श्रेष्ठ
2: सम्पर्क नम्बर 98462 र 98403 1989
4: सिबिएस तथा बिउ भिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्जुङ
2: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
10: के तपाईँ निशुल्क जापानी भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेसन सेन्टर अब तपाईँको सेवामा समर्पित छ अब जापान
11: ट्राई होइन स्योर गरौ
8: सेवा हर पर्दो सेवा हो।

0: 9 र मोबाइल नम्बर 9 4 60 5 65 राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसल नै सम्झनुहोस्।
1: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जान्?
2: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ, सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए खोर, के पाइन्छ?
2: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
0: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424664 र 9847607915।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यी सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 ढिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शन आउटडोर एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
0: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झुङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
0: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा
6: भरोस हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एक साथ र भर पर्दो प्रविधिको साथी
5: प्रोपाइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98 5 45 7 83 स्थान लुम्बिनी कम्प्युटरको सहर

0: अच्छा बुहारी गरी
1: सुभाष मेडिको फर्मा बेसी शहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465640093।
1: के तपाईँ निशुल्क जापान भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने मन्तु एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ। अब जापान राय होइन स्वर गरौं। लन्डन एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष चयन कक्षा। शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनको साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक। सम्पर्क नम्बर

नमस्कार नमस्कार नमस्कार, स्वागत छ रेडियो चौतारी 91.4 मेगाहर्जको प्रस्तुति चौतारी कल टाइमको पर्खाइमा बस्नुभएको श्रोताबिन्दुहरू, सदाका दिन झै आज पनि म भगवती उपस्थित भएको छु र प्राविधिक कक्षबाट साथ दिइरहनु भएको छ प्रमोदले। श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुन्नु भएको छ भने कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। गोला प्रथाद्वारा एउटा फोटो फ्रेमिङ गरी आकर्षक फोटो पनि प्रदान गरिनेछ। श्रोता मित्रहरू यदि हजुरहरू पनि हामीसँग जोडिन सक्नुहुनेछ 0665-5183 कल सम्पर्क गर्न सक्नुहुनेछ। आउनुहोस् रमाइला कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। आज भने हामी शनिबार बसाईमा छौ, शनिबार बसाईमा भने गाउँ खाने प्रश्न लिएर आइसकेका छौँ, त्यसको उत्तर भने हजुरहरू आफैले दिनुपर्ने हुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई भर्खर मात्र सुनिरहनु भएको छ भने 0665-5183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। यति बेला भने एउटा मिठो साङ्गीतिक कोसेली तर्फ लागौ है त।

0: हजुर, सुमधुर सांगीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोता मित्रहरू। यदि फुर्सदको समयमा हुनुहुन्छ भने कल सम्पर्कमा जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कल आइसक्नु, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते। हजुर नमस्ते, को भन्नुभयो? धादिङबाट अस्मिता भन्नुभयो। अप्सरा के छ अप्सराजी खबर धादिङतिरको सुनाउनुहोस्। ठिकै छ है, खाना खानुभयो? हजुर, हाम्रो पनि खाना भइसक्यो। के गर्दै हुनुहुन्छ यति बेला? कार्यक्रम सुन्दै हुनुहुन्छ? कार्यक्रम सुनिरहनु भएको छ? कार्यक्रम पनि सुन्दै हुनुहुन्छ। उसो भए हाम्रो अप्सराजीलाई विषयवस्तु चाहिँ भन्न पर्दैन होला है? हुन्छ, ठिकै छ। आज भने गाउँ खाने प्रश्न छ, कति नम्बरको रोज्न चाहनुहुन्छ? एकदम लक्की नम्बर रोज्न होला है त।
1: कति नम्बर?
0: एक नम्बरदेखि दस नम्बरसम्म छ। हजुर, सेभेन भन्नुभयो? सुन्छ, सात नम्बरको छ, सुन्नुहोस् है त। देख्नेले बोल्दैन, बोल्नेले देख्दैन, के हो? देख्नेले बोल्दैन, बोल्नेले देख्दैन।
1: देख्नेले बोल्दैन,
0: हजुर, देख्नेले जुन देख्न सक्ने छ उसले चाहिँ बोल्न सक्दैन, बोल्न सक्नेले देख्न सक्दैन। अरे के होला, के होला है? गाह्रो त छैन होला हजुरसँग, मसँग, सबैजनासँग हुन्छ है?
1: सबैजनासँग,
0: हजुर। देख्नेले बोल्दैन, बोल्नेले देख्दैन, के होला?
1: देख्नेले बोल्दैन, बोल्नेले देख्दैन,
0: हजुर। बोल्न सक्नेले चाहिँ देख्न सकेन, देख्न सक्नेले बोल्नै सकेन, भनेपछि त्यो चिज चाहिँ के होला? हजुर, अनि हिंसिनलाई त अनि मैले भनिसकेँ त, हामी मान्छेहरू सबैसँग हुन्छ भनेर। अनि त्यो भन्दा के बनाऊ त? अनुमानै गर्न सक्नु भएन है? के गर्ने होला त? एकछिन सोच्नुहुन्छ कि? देख्नेले बोल्न सक्दैन, जुन कुराले देख्छ नि त्यो कुराले चाहिँ बोल्न सक्दैन। हजुर, ल हुन्छ, हजुरलाई धेरै धेरै बधाई छ। त्यसको एन्सरै त्यही हो है, आँखा र मुख। आँखाले देख्न सक्छ, आँखा बोल्न सक्दैन, मुखले बोल्छ तर देख्न सक्दैन, होइन त? हजुर हजुर, सुन्छ, ठिकै छ। हजुरलाई धेरै धेरै बधाई छ, कार्यक्रममा सहभागी भइदिनु भयो। आगामी दिनमा पनि सम्झिँदै गर्नु होला, माया नमार्नु होला। एकैछिनपछि हामी गीत बजाउँछौँ, को कसलाई सम्झन चाहनुहुन्छ?
1: मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीभाइलाई, आमा बुवा इष्टमित्र सबैजनालाई सुनाउँछु।
0: हजुर, चिन्ने नचिन्ने रेडियो चौतारी सुन्ने नसुन्ने सम्पूर्णलाई सुनाउन चाहनुहुन्छ है?
1: हजुर,
0: सुन्छ, अरेलाई भन्ने छुट है त। सुन्छ, नमस्ते बाबाई। हजुर, उहाँ हुनुहुन्थ्यो धादिङबाट, अप्सरा हुनुहुन्थ्यो श्रोताबिनहरू। अब भने तपाईँहरूको पालो आइसकेको छ है, 0665 81 83 म कल सम्पर्क गर्न सक्नुहुनेछ र हाम्रो अप्सराले जी

0: हजुर, यो सुमधुर संगीत खुसीलीपछि पुनः स्वागत छ श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल गरेर जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कल आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते।
1: हेलो हेलो नमस्कार दिदी।
0: हेलो हेलो नमस्ते रामजी, के छ खबर?
1: एकदमै ठिक ठाक छ मेरो त। हजुरको के छ?
0: हजुर मेरो पनि एकदमै ठिक ठाक छ। खाना खानुभयो?
1: मेरो खाना भइसक्यो। हजुरको भयो कि नै?
0: हजुर मेरो पनि भइसक्यो। के गर्दै हुनुहुन्छ यति बेला?
1: अहिले बेला कार्यक्रम सुन्दै बसिरहेको, एकदम खुसी कस्तो कि अर्किक कार्यक्रम आइरहेको छ। आवाज हजुर बोलेको आवाज सुन्दा एकदमै गाह्रै हुन्छ।
0: ए म बोलेको आवाज सुन्दा एकदम गाह्रो भएको छ?
1: हजुर तर बोलेको आवाज सुन्दा चाहिँ अलिक कान नजिकै लगाएर सुन्नु पर्ने अवस्था हुन्छ कि।
0: त्यही भएर हुन्छ हाम्रो प्राविधिक

0: আমি এর সঙ্গে বুঝছো কেসে লাগেছে টেনশন না করার লাই তা হুছ আমরো রাম ভাইলে একদমই গাউ খানে প্রশ্ন আয় হুছ নি দিদি গাউ খানে প্রশ্ন লিয়ে আউ না ভন্নু ভাকো থিও তেই ভয়রে গাউ খানে প্রশ্ন লিয়ে আই সকে কুছু ম ভনে 7 নম্বর কছে আমরো হফসা জি লিয়ে রোজি সকন ভো 10 নম্বর সম্মত কোন সেই নম্বর রোজ না চাহনন তো রোজ না লাই তা
1: কদি রোজ না ধরে আই হফসা জি লিয়ে
0: 7 নম্বর কো এটা মানুষে জিউ ভরি পালাই পাল কি
1: টপারি
0: ভাবছ यसलाई नै फाइनल गर्नुहुन्छ सम्झिनुहोस् है सम्झिनुहोस् कोही सन्सन होला है एउटा मान्छेको जिउभरि पुवालै पुवाल पुवाल भनेछु है मैले क्वेसन राम्रोसँग सुन्नु सुन्नु होला एउटा मान्छेको जिउभरि पुवालै पुवाल के हो हजुर कतिवटा खोज एन्सर भन्नुभयो एउटा थुन्से भन्नुभयो एउटा डोको भन्नुभयो एउटा टपारी भन्नुभयो
1: है
0: ल हुन्छ तिनटा मध्ये एउटा चाहिँ स्योर हो होइन तर फाइनलमा भन्नु होला है कुन चाहिँ कुराको पुवालै पुवाल हुन्छ त्यही भन्नु होला होइन त्यो तिनटा मध्ये एउटा चाहिँ त्यति धेरै पुवाल हुन्छ र
1: पुवाल
0: सुन्छ मैले त हजुरलाई सरी भन्न चाहे है त
1: ल धन्यवाद
0: होइन त्यस्तो होइन हजुरले भनिसक्नु भएको थियो तर त लास्टमा गएर मिस्टेक गर्नुभयो हुन्छ ठिकै छ कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद एकैछिनपछि हामी गीत बजाउँछौँ कसलाई सम्झन चाहनुहुन्छ
1: हजुर
0: धन्यवाद
1: अनि कार्यक्रम सुन्दै हुनुहुन्छ फेसबुक लाइभमा भेगिरहेको छ उहाँलाई अनि एन्सर दाईलाई फेसबुक फेसबुक दाईलाई उहाँले जुन कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँलाई पनि अनि यस्तै गरी गौरव साक्य हुनुहुन्छ लमजुङमा चाहिँ उहाँलाई पनि सम्झिन चाहन्छु हाम्रो आइरेश्री दिदी अनि सरस्वती दिदी उहाँलाई पनि सम्झिन चाहन्छु र बाँकी अनि हाम्रो दिल्लीका कुमार लगायत बाँकी जसले यति बेला कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियोबाट फेसबुकबाट जुन माध्यमबाट सुन्दै हुनुहुन्छ सम्पूर्णलाई भन्दै जान्छु भाइ
0: हुन्छ नमस्ते भाइ हजुर उहाँ हुनुहुन्थ्यो नौ थर सेराबाट राम पाण्डे हुनुहुन्छ श्रोता मित्र अब भने तपाईँको प्राण आएको छ 0625 81 83 कल सम्पर्क गर्न सक्नुहुनेछ र हामीसँग मिठा मिठा कुराकानीको साथमा जोड्न सक्नुहुनेछ आज भने हामी शनिबार व्यवसायमा छौँ शनिबार व्यवसायमा भने तपाईँको लागि भनेर गाउँ खाने प्रश्न लिएर आइसकेका छौँ एक नम्बरको र सात नम्बरको चाहिँ साथीहरूले रोजिसक्नुभयो तर एक नम्बरको क्वेसनको एन्सर भने साथीले मिलाउन सक्नु भएको छैन फेरि पनि तपाईँहरूले रोजेर त्यो क्वेसनको एन्सर त्यो गाउँ खाने प्रश्नको उत्तर मिलाउन सक्नुहुनेछ यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0625 81 83 कल सम्पर्क गर्न सक्नुहुनेछ र हामीसँग जोडिन सक्नुहुनेछ जहाँ के गर्दै हुनुहुन्छ श्रोताबिनहरू यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ एकदमै गर्मी महिना चलिरहेको छ प्रशस्त मात्रामा पानी पिएर बस्नुहोला आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला आफ्नो स्वास्थ्य छ सबै छ स्वास्थ्य छैन केही छैन श्रोताबिनहरू यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ यति बेला भने एउटा साङ्गीतिक खुसीले तर्फ लाग्यो है त

0: हजुर, यो व्यापारिक विश्राम र सुमधुर सांगीतिक कोसिलीपछि पुनः स्वागत छ श्रोता मित्रहरू। कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समय भन्नुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 1183 मा कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। हामी प्रत्येक दिन फरक फरक विषय लिएर उपस्थित हुने नै छौ। आइतबार हामीले दिएको 8 गीत मध्ये एउटा गीत रोजेर तपाईँहरूले आफ्नो साथीहरूलाई सम्झन समर्पण गर्न सक्नुहुनेछ भने सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। मंगलबारको दिनमा भने तपाईँहरूले गीत रोज्न सक्नुहुनेछ। बुधबारको दिनमा भने हजुरहरूको मनमा एकदमै गुम्सिएर रहेको कुरा कुनै साथीहरूलाई भन्न सक्नु भएको छैन भने पक्कै पनि रेडियो चौतारी मार्फत फोन गरेर आफ्नो साथीहरूलाई आफ्नो मनको कुरा भन्न सक्नुहुनेछ र आफ्नो मनलाई हलुङ्गो बनाउन सक्नुहुनेछ। र बिहिबारको दिनमा भने तपाईँले आफ्नै आवाजमा लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। र शुक्रबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। शनिबारको दिनमा भने हामी गाउँ खाने प्रश्न लिएर आउनेछौ। गाउँ खाने प्रश्नको उत्तर भने हजुरहरू आफैले दिनुपर्ने हुनेछ। आज भने हामी शनिबारे बसाईमा छौ। शनिबारे बसाईमा भने श्रोताबिनहरू तपाईँहरूले गाउँ खाने प्रश्नको उत्तर दिनुपर्ने हुनेछ। यदि फुर्सदको समय हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 1183 मा कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ र रमाइला रमाइला कुराकानीको साथमा पनि जुट्न सक्नुहुनेछ। कति साथीहरू कार्यक्रम सुन्दै हुनुहुन्छ होला, तर आफ्नो कामले गर्दा, आफ्नो कार्यव्यस्तताको कारणले गर्दा फोन गर्न सक्नु भएको छैन होला। मनदेखि माया गरिदिनु भएको छ सबैजनालाई, हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यदि फुर्सदमा हुनुहुन्छ, कार्यक्रमलाई सुनिरहनु भएको छ भने कमेन्ट मार्फत पनि सम्झन सक्नुहुनेछ र फोन गरेर पनि हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी शनिबारे बसाईमा छौं। शनिबारे बसाईमा भने तपाईँको लागि भनेर गाउँ खाने प्रश्न लिएर आइसकेका छौं। गाउँ खाने प्रश्नको उत्तर भने तपाईँहरू आफैले दिनुपर्ने हुनेछ। यदि फुर्सदमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 1183 मा कल गर्न सक्नुहुनेछ। मैले हाम्रो कन्ट्याक्ट नम्बर पटक पटक भनिरहेको छु श्रोताबिनहरू, यदि फुर्सदमा हुनुहुन्छ भने आउनुहोस्, हामीसँग रमाइलो रमाइलो कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। र प्रत्येक दिन फोन गर्नुहुने एकजना लक्की कलरलाई गोला प्रथाद्वारा झोल ममको पनि व्यवस्था गरिएको छ। यही सेर ओह्रालोमा रहेको ग्रिनफिल्ड झोल ममबाट 1 प्लेट झोल मम प्रदान गरिनेछ। हजुरहरू पनि भन्न सक्नुहुनेछ है त लक्की कलर, र महिनाभरि फोन गर्ने एकजना लक्की कलरलाई आकर्षक फोटो फ्रेमिङ गरी फोटो प्रदान गरिनेछ बुद्ध डिजिटलबाट। यदि तपाईँहरू पनि जोडिन सक्नुहुनेछ भने हामीसँग जोडिन सक्नुहुनेछ। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ, लक्की कलर भन्न चाहनुहुन्छ भने कल गर्न सक्नुहुनेछ, हामीसँग जोडिन सक्नुहुनेछ। आउनुहोस्, हामीसँग मिठा मिठा कुराकानीको साथमा जोड्न सक्नुहुनेछ। आज भने हामी शनिबारे बसाईमा छौ। हामी प्रत्येक दिन फरक फरक विषय लिएर उपस्थित हुने नै छौ। आइतबार तपाईँहरूले हामीले दिएको गीत मध्ये एउटा नम्बर रोजेर आफ्नो साथीहरूलाई सम्झन समर्पण गर्न सक्नुहुनेछ भने सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ र मंगलबारको दिनमा भने गीत रोज्न सक्नुहुनेछ श्रोताबिनहरू। बुधबारको दिनमा भने तपाईँहरूको मनमा लुकेर रहेको गुम्सेर रहेको कुरालाई भन्न सक्नुहुनेछ। रेडियो चौतारी मार्फत फोन गरेर आफ्नो साथीहरूलाई आफ्नो मनको कुरा सुनाउन सक्नुहुनेछ। र बिहिबारको दिनमा भने तपाईँहरूको आफ्नै आवाजमा हामी लोकगीत सुन्ने नै छौं। र शुक्रबारको दिनमा भने तपाईँहरूलाई मनपर्ने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। आज भने हामी शनिबारे बसाईमा छौ। शनिबारे बसाईमा भने तपाईँहरूको लागि भनेर हामीले गाउँ खाने प्रश्न लिएर आएका छौ। गाउँ खाने प्रश्नको नम्बर रोजेर त्यो प्रश्नको उत्तर भने हजुरहरू आफैले दिनुपर्ने हुनेछ। यदि कार्यक्रम सुनिरहनु भएको छ भने फोन सम्पर्क गर्न सक्नुहुनेछ, हामीसँग जोडिन सक्नुहुनेछ। कति साथीहरू गाउँ घरमा अहिले धान गोड्दै हुनुहुन्छ होला, धान गोड्दै गर्दै पनि आफ्नो कार्यव्यस्तको कारणले फोन गर्न नसके पनि एक ठाउँमा मोबाइल राखेर कार्यक्रमलाई सुनिरहनु भएको होला, उहाँहरूलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु। फोन गर्न नसके पनि कार्यक्रम सुनेर एकदमै भरपूर मनोरञ्जन लिइरहनु भएको होला भन्ने अपेक्षा गरेको छु। श्रोताबिनहरू यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने कल गर्न सक्नुहुन्छ, हामीसँग जोडिन सक्नुहुन्छ। कोही साथी कलर आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते। हजुर नमस्ते एमजी, के छ खबर? के छ तनावतिरको खबर सुनाउनु?
1: पानी परिरहेको छ, पानी पर जाते है
0: अनि खाना खानु भयो हजुरले
1: अनि भतेर खाना भोज खाना जाँदा पनि हाम्रो कार्यक्रमलाई यति धेरै माया गरेर फोन गर्नुपर्छ है भनेर साइडमा आएर फोन गर्नु भएको छ है सुन्छ विषयवस्तुतिर लाग्यो है प्रेमजी हुन्छ आज भने गाउँ खाने प्रश्नको उत्तर दिने दिन हो कति नम्बरको रोजमा चाहनुहुन्छ सात नम्बरको चाहिँ हाम्रो साथीले मिलाइसक्नु भएको छ अरू नम्बर चाहिँ बाँकी नै छन् क्वेसन सोधे पनि साथीले मिलाउन सक्नु भएको छैन हजुरले त्यो पनि रोज्न सक्नुहुन्छ है त
0: दुई नम्बरको भन्नुभयो है हुन्छ ठिकै छ सुन्नुहोस् है त सय भाइको एउटै चिहान के हो सय भाइको सयवटा भाइको एउटै चिहान के होला के होला है हजुर गाउँ खाने प्रश्नमा भाइ भनेर मान्छे हुँदैन चियान भनेर त्यो हुँदैन नि त त्यस्तो हुँदैन गाउँ खाने प्रश्न चाहिँ अलिक फरक तरिकाको हुन्छ सय भाइको एउटै चियान के होला विशेष गरी गाउँ घरतिर चाहिँ सबैको घरमा हुन्छ होइन त्यो नभए हजुर डोको भन्नुभयो कन्फर्म गर्नु होला है म त हो र भने अन्त फेरि होइन पनि भन्न सक्छु नि फेरि डोकै भन्नुहुन्छ सरी है सरी म त सरी नै भन्न चाहे सुन्छ धेरै धेरै धन्यवाद यो क्वेसनको एन्सर चाहिँ के हो भन्ने कुरा चाहिँ कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नु होला है त हुन्छ आफूले आफूलाई परेको नम्बरको क्वेसनको एन्सर के छ भनेर बुझ्नको लागि अन्तिमसम्म कार्यक्रम सुन्दै गर्नु होला कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद यस्तो बिजी हुनुहुन्छ भोज खानलाई जानुभएको छ र पनि खानै नखाइकन हाम्रो कार्यक्रमलाई यति धेरै माया गरिदिनु भएको छ धेरै धेरै धन्यवाद एकैछिनपछि हामी गीत बजाउँछौ को कोलाई सम्झन चाहनुहुन्छ हजुर आउनु भएको छैन प्रमोद जी हुनुहुन्छ सुन्छ नमस्ते बाबाई हजुर हुनुहुन्थ्यो तनाउबाट एन्सर हुनुहुन्थ्यो हामी त अब पनि तपाईँको पालो आइसकेको छ 0665-1183 कल सम्पर्क गर्न सक्नुहुनेछ र हामीसँग मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ आज भने हामी शनिबार बसाईमा छौ शनिबार बसाईमा भने तपाईँहरूको लागि भनेर गाउँ खाने प्रश्न लिएर आइसकेका छौँ एउटा नम्बर रोजेर आफ्नो साथीहरूलाई गाउँ खाने प्रश्नको उत्तर पनि मिलाउन सक्नुहुनेछ र आफ्नो साथीहरूलाई गीत मार्फत सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ यति बेला पनि साङ्गीतिक खुसी लिइरहेको छ

हजुर, सुमधुर सांगीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोता मित्र। यदि फुर्सदमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कलन आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते। हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? उदयपुरबाट सन्तोष भन्नुभयो है? के छ सन्तोषजी, खबर सुनाउनुहोस्। ए, उदयपुरतिर चाहिँ घरि घाम लाग्ने घरि पानी पर्न खोज्ने भइरहेछ होइन? है, हुन्छ, ठिकै छ। कार्यक्रममा फोन गरिदिनु भयो, एकदमै खुसी लाग्यो। सन्तोषजी, आज भने गाउँ खाने क्वेसन छ, कति नम्बरको रोज्न चाहनुहुन्छ? रोज्नुहोस् त। एक नम्बरदेखि दस नम्बरसम्म हो। सात नम्बरको चाहिँ साथीले मिलाइसक्नु भएको छ, अरू नम्बर चाहिँ मिलाउन सक्नु भएको छैन। साथीले रोज्नु भएको पनि रोज्न सक्नुहुनेछ है त। आठ नम्बरको भन्नुभयो? ल हुन्छ, आठ नम्बरको एकदमै सजिलो क्वेसन सोध्नु भयो हजुरले है। हुन्छ, सुन्नुहोस् है त। जाडो भए एउटै डल्लो, गर्मीले बन्ने पानी। जाडो भए एउटै डल्लो, गर्मीले बन्ने पानी, यो चिज खाए बन्छ बलवानी, के होला? जाडो भए एउटै डल्लो बन्छ है, गर्मीले चाहिँ पग्लिन्छ, पानी बन्छ रे, त्यो चिजलाई खायो भने चाहिँ एकदम बलवान बलियो बनिन्छ अरे, के होला त्यस्तो चिज है, एकदम बलियो बलवान भन्ने? बरफ भन्नुहुन्छ? होइन होइन, हजुरले अरू पनि भन्न सक्नुहुनेछ है अप्सनमा। अब कुन चाहिँलाई फाइनल गर्नुहुन्छ, एउटा चाहिँ फाइनल गरेर यही हो भन्न सक्नुहुनेछ। क्वेसन राम्रो सुन्नु होला है। जाडो भए एउटै डल्लो, गर्मीले बन्छ पानी, गर्मी महिना गर्मीमा चाहिँ घाम लागेपछि चाहिँ पग्लिने के पानी बन्ने, त्यो चिज खाएपछि चाहिँ हामी एकदम बलियो बन्छौँ अरे, के बलवान बन्छौँ, के होला त्यस्तो चिज खाएपछि बलियो हुने बल दिने चिज चाहिँ के होला? के भन्नुहुन्छ? यसलाई नै फाइनल गर्नुहुन्छ? हुन्छ, हजुरलाई धेरै धेरै बधाई छ। हजुरले भन्नुभएको प्रश्नको उत्तर चाहिँ मिलिसकेको छ। हजुर, घिउ नै हो यो चाहिँ, अब गर्मी महिनामा चाहिँ पानी जस्तै तेल जस्तै अब पग्लिन्छ नि त, अनि खाएपछि हाम्रो ज्यान पनि बलियो हुन्छ, स्वास्थ्यको लागि फाइदा हुन्छ। हजुरलाई धेरै धेरै धन्यवाद कार्यक्रममा सहभागी भइदिनु भयो। एकैछिन पछि हामी गीत बजाउँछौ, को कसलाई सम्झाउन चाहनुहुन्छ? ए हस् हुन्छ हस् हुन्छ, सन्तोषजी छुट्टा भयो अहिलेलाई भने हस् हुन्छ। नमस्ते बाबा। हजुर, उहाँ हुनुहुन्थ्यो उदयपुरबाट, सन्तोष हुनुहुन्थ्यो श्रोताबिनहरू। अब भने हामीलाई समयले नेटवर्क काटिसकेको छ, हामी कुनै पनि साथीहरूको कललाई लिन सक्दैनौ। आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो, अप्सरा हुनुहुन्थ्यो दार्जीलिङबाट, नौथरबाट राम पाण्डे हुनुहुन्थ्यो, तनहुबाट एम्सहरू हुनुहुन्थ्यो, उदयपुरबाट सन्तोष हुनुहुन्थ्यो। ज जसले हामीलाई फोन गर्नुभयो उहाँलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हाम्रो फेसबुक पेजमा कमेन्ट गर्नु भएको छ, नमस्कार हजुर, म पनि सुन्दैछु रेडियोमा आवाज, एकदमै फेसबुक लाइभबाट एकदमै सानो सानो आएको छ भन्नुभएको छ। र राम पाण्डेजीले शान्त भुजेल हुनुहुन्छ, नमस्कार भगवती बुनु, सुन्दैछु है लाइभबाट, धेरै सम्झेको छु हजुरलाई, अब बज्ने गीत मेरो साथी सबै सबैलाई सुनाउन चाहन्छु, जान्छु है बुनु बाई भन्नुभएको छ। सुन्छ ओके बाई। ज जसले हामीलाई फोन सम्पर्क गर्नुभयो, कमेन्ट गर्नुभयो, उहाँहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हिजोको लक्की कलर चाहिँ को भन्नुभयो होला त? हजुरको मनमा पनि खुल्दुली खुल्दुली लागिरहेको होला। हिजोको लक्की कलर चाहिँ नौतर सेराको राम पाण्डेज्यू हुनुहुन्छ। यदि हजुरले कार्यक्रम सुनिरहनु भएको छ भने हाम्रो रेडियो चौतारीमा सम्पर्क गर्नुहोला। र जसले फोन सम्पर्क गर्नुभयो सबै सबैलाई
हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै प्राविधिक कक्षबाट साथी हुने प्रमोदलाई पनि हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम प्रस्तुत म भगवती पनि बिदा हुन चाहन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला। हस्त नमस्कार।

0: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, मुगुरको दाना, मुगुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। यस सुजल सप्लायर्सले मुगुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामी लम्जोङ टोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560445401 र 98261737799।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
4: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्जुङ प्रोपाइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462 र 98403 1989।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्जुङ।
5: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बस्यो कि? के भयो मेरो बुढीलाई? आज
0: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
6: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
5: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98165850, 98066662 र 06651381। दिपा सुन चाँदी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्जुङ।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
9: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुन चाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
10: र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: आफ्नो नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस सहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9855 45 783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि, खाना खाजा पनि छ। थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9855 45 783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक

0: साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
1: प्रोप्राइटर टेकचंद गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङे चौतारा। सम्पर्क फोन नम्बर 066-520-903, मोबाइल नम्बर 98-461-80-025।
2: ओहो हेड सर, टाढैको साइत हो कि कसो हो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
5: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
6: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
6: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोप्राइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98-460-98-911।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दुखे कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुखिया हो दुखिया हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मिसै पाइएन
1: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौ यही बिची सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरू
0: हुन्छ बुहारी लौ गइहालौ साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्यारे
4: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किए पनि बहिनी
3: अब के गर्नुहुन्छ त दाई
4: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु
3: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर मुङ्गुरको दाना मुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका आठ सेरा ओरामे लम्जुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856044501 र 9826173779
3: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
5: ल ल आए बहिनी किन होला
3: सुन्नु न एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला
5: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द सप्लाइज खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका आठ झेङ्गेखोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
6: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
7: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो
6: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
7: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
6: ल त म पनि त्यतै जाने भए
8: बुढा थोकी ब्रदर सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लमजुङ प्रोपाइटर हरिकृष्ण बुढा थोकी
9: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863052615
10: नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
11: गुणस्तरीय उत्पादन भरपर्दो सेवा हरपर्दो सेवा
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बस्यो कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98168-85520 98066-62162 र 06651-381 दिपा सुन चाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299
6: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
7: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
6: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
6: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
6: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोपाइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 066-520-435 066-520-475 मोबाइल नम्बर 98-560-45-435

0: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847609015।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द स्प्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
5: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लमजुङ। प्रोपाइटर हरेकृष्ण बुढाथोकी।
6: सम्पर्क मोबाइल नम्बर 98560 45141 र 98 63 52 615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
9: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
10: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
9: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
9: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
9: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
12: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
11: अब जापान ट्राई होइन, स्योर गरौं।
12: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
12: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
12: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
5: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउँडीबार लमजुङ प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
6: सम्पर्क मोबाइल नम्बर 98565 41 141 र 98 63 52 615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त ए आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भिन्सुर स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
5: बोबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न सबै सामान एउटै ठाउँमा पाइन्छ
4: ए हो र
5: के पाइन्छ घरैसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
6: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन र्याक आदि पाइन्छ फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ
2: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ
6: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 066-520-727 मोबाइल नम्बर 98-465-44-264 र 98-467-915
7: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
1: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
7: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
2: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
7: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक डसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
2: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-1715-40-38
8: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ यसो फोटो भिडियो खिचाउनु पर्ने थियो कता जाने के गर्ने म त अलमलमै परे के गर्ने होला जी पनि के कुरा गर्नुहुन्छ राम्रो फोटो भएन भने मलाई सुन्तलीले मार्छ फेरि लग्ना यसो केही उपाय दिनु पर्यो अगाडि मुद्दा डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि
6: हाम्रा सेवाहरू प्रमाण पत्र सम्मान पत्र खादा ब्याज मायाको चिनो भिजिटिङ कार्ड फोटो प्रिन्ट फोटो फ्रेम विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ बुद्ध डिजिटल फोटो स्टुडियो बेसी सहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ सम्पर्क नम्बर 98560 46 466
3: नोट सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ
9: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
10: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
9: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
10: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
9: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने म
10: तिमी पनि साह्रै लाटी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लम्जुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
9: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
10: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
11: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
10: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560 45 783 स्थान लुम्बिनी कम्प्युटर बेसहर लम्जुङ
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वा कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
1: नमस्ते थकाली किचन एन्ड बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
2: प्रोपाइटर तेजचन्द गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङे चौतारा सम्पर्क फोन नम्बर 0663520903 मोबाइल नम्बर 98461080025
3: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै भइन
4: बुवा चिप नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
3: हुन्छ बुहारी लौ गइहालौँ साह्रै गाह्रो भयो
4: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
5: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465064093
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
6: अब जापान ट्राई होइन स्योर गरौं
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
7: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
7: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
8: ओहो हेड सर टाढैको सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
9: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
8: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
10: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
8: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 0665202727 मोबाइल नम्बर 98462949129 र 98461052091
7: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे
11: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी
7: अब के गर्नुहुन्छ त दाई
11: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु
12: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
13: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, मुगुरको दाना, मुगुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। यस सुजल सप्लायर्सले मुगुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामे लम्जु प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560 45401 र 98261737799।
14: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
12: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
14: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
12: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
15: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
16: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रमा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
12: सम्पर्क फोन नम्बर 98165 85520, 98066 66162 र 066551381। दिपा सुन चाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जु।
17: किन हाँस्या नि बुढा, तँलाई फर्किने गरे? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तँलाई थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म बलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
18: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, तल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिचाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
16: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लम्जुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भिन्सु स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसल नै सम्झनुहोस्।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
5: कार्यक्रम स्वास्थ्य सरोकार।
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठसेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1989।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
4: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
3: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
4: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोप्राइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।

0: Iya. Waduh ya. Kayak dia tahu gue tuh nih, kayak dia pilih tuh nih. Kecil tuh ya, waduh ya. Jangan ini bila pokoknya lagi roh, Iran. Ini kaya jani olah. Kaya gani, kaya nabani. Jadi lagi birami bayar, kaya imelo misi kaya.
1: Buah, feed no gardus. Jatai subas mediko forma ma gaya alam. Ehi bisi sar ko sira chok dekhi. Karakar jani bata chani, tin jam baru.
0: Uncha buari, lo gaya alam. Sari garo buah.
1: सुभाष मेडिको फार्मा विशेषहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र ह
3: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
3: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोपाइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 06652435 06652475 मोबाइल नम्बर 9856445335

0: बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोपाइटर टेकचन्द गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 9841680025।
5: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बस्यो कि? के भयो मेरो बुढीलाई आज?
0: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
5: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
7: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 9816685520, 9806661062 र 0665213181। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौं।
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
10: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ, थप जानकारीका लागि लमजुङ एजुकेसन सेन्टर, बिसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
10: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-2099।

0: को नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलो मेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस सहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एक पाँच र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45783, स्थान लुम्बिनी कम्प्युटर बेस सहर लमजुङ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेड सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
2: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98-462-49129 र 98-461-5091
5: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र
6: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
6: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ प्रोपाइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 98460-98911
7: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे
8: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किए पनि बहिनी
7: अब के गर्नुहुन्छ त दाई
8: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु
7: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथेँ यस्तो कुरा यादै भएन
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर मुङ्गुरको दाना मुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 98560-45401 र 98-261-73-7799
1: किन हाँस्या हो नि बुढा उसलाई फर्किने गरी कालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बराईमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
1: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 98-461-32004 र 98-191-20981
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: साथमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बिसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175040।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मसै भइन।
3: बुवा पिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
4: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
5: ल ल आएँ बहिनी, किन होला?
4: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
5: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल आजै जाऊ, म पनि जस्ता बाटो ल्याउनु छ।
4: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8 झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560046257 र 98400067787।
6: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
7: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
6: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
1: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ,
1: सम्पर्क नम्बर 98462018202 र 98403979799।
3: सिबिएस तथा ब्यू भिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ।
1: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
8: शान्ति र विकासको लागि
5: चौतारी 91 थोप्लो

0: बुढी ए बुढी किन ल्याउ रुम्बुक लगाएर बस्यो कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउन बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चौकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 9816585520 9806661 र 0665231381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
5: हो त है आमा बरु कहाँ जाने भन्नु त
4: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बमबहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
1: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
5: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
1: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
6: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
1: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक रसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
6: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 9842673829 र 9817154038
7: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
8: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
7: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्या कार्यको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने म
8: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
7: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
8: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
9: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी
8: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560 45 783 स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4

0: हो हेड सर टाढैको साइड हो कि कसो हो बेसी सहर जाने भए सँगै जाउँ है
1: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
2: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
0: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091
3: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
4: नमस्ते थकाली किचन एन्ड बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
5: प्रोपाइटर टेकचन्द गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङे चौतारा सम्पर्क फोन नम्बर 066-520-923 मोबाइल नम्बर 98461-80025
6: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र
3: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ
6: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
3: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ प्रोपाइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 98460-98911
7: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे
8: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किए पनि पाइनँ
7: अब के गर्नुहुन्छ त दाई
8: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु
7: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथेँ यस्तो कुरा यादै भएन
3: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर मुङ्गुरको दाना मुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 98560-45401 र 98261-737799
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: नमस्कार रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। रायनाथ नगरपालिका 5-3 पिपले बिरौटामा सरसफाई अभियान सञ्चालन, युवा बालबालिकादेखि वृद्ध वृद्धसम्मको उल्लेखित सहभागिता। उदयपुर पहिरो देउराली डाँडा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै आवश्यक पूर्वाधार सरसफाई तथा सुरक्षाको व्यवस्था गर्नुपर्ने स्थानीयको भनाई। दुर्दीका विद्यालयहरूमा भदौ 21 गतेदेखि त्रैमासिक परीक्षा हुने, भदौ 23 परीक्षा 26 गतेलाई सारियो। भोटे कोशी बाढ़ीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार, रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङ भित्रै 12 जना फसेको अनुमान। र तीजको खर्च कटाएर जागृति आमा समूहद्वारा बाढ़ी पीड़ितलाई 20,000 सहयोग, क्षमता अनुसार सहयोग गरे पीड़ितको साथमा उभिनु पर्नेमा जोड।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकचङ गुरु। नमस्ते थकाली किचन एन्ड बब्स

0: ने चौतारा सम्पर्क फोन नम्बर 0663520019 मोबाइल नम्बर 9841680025।
1: समाचार अब विस्तारमा। लमजुङको राईनाश नगरपालिका 5-3 पिपले बिरौटामा स्थानीय टोल विकास संस्था र आमा समूहको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। देउराली बिरौटा टोल विकास संस्था र प्रगतिशील आमा समूहको संयुक्त आयोजनामा आज शनिबार सरसफाई अभियान सञ्चालन गरिएको हो। समुदायलाई सफा स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा करिब 60 जनाको सहभागिता थियो। कार्यक्रममा स्थानीयवासी सँगै बालबालिका, युवा तथा ज्येष्ठ नागरिकहरूको समेत उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। सरसफाईका क्रममा टोल तथा बाटो छेउछाउमा लामो समयदेखि फालिएका प्लास्टिक, सिसा लगायतका विभिन्न प्रकारका फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको थियो। यसैगरी यसअघि सार्वजनिक तथा सड़क आसपासको क्षेत्रमा रोपिएका बिरूवाको संरक्षणका लागि बारबेर तथा संरक्षणको काम समेत गरिएको छ। सरसफाई अभियानले टोलको वातावरण सफा हुनुका साथै सार्वजनिक स्थानमा फोहोर नफाल्ने र वातावरण संरक्षणप्रति स्थानीय बासिन्दामा सचेतना बढ़ाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्। विशेष गरी बालबालिका र युवाहरूको सहभागिताले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिन थप प्रेरणा मिलेको आयोजकको भनाइ छ। देउराली बिरौटा टोल विकास संस्थाका अध्यक्ष रामशाली लामा नेपालीले टोल विकास संस्थाले हरेक हप्ताको शनिबार नियमित रूपमा सरसफाई तथा सामाजिक काम गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार टोलको वातावरण स्वच्छ राख्नु सबै स्थानीयवासीको साझा जिम्मेवारी भएकाले समुदायका सबै वर्गलाई अभियानमा जोड्दै लगिएको जनाइएको छ। त्यस्तै प्रगतिशील आमा समूहकी अध्यक्ष मीरा नेपालीले सरसफाईलाई केवल विशेष अवसरमा मात्रै सीमित नगरी नियमित बानीका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले आफूहरूले कम्तीमा पनि हप्ताको एक दिन सरसफाईका लागि समय छुट्याउँदै आएको जानकारी दिनुभयो। स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालन भएको उक्त अभियानले टोलको सरसफाईसँगै सामूहिक भावना, सामाजिक एकता र वातावरण संरक्षणको सन्देश समेत प्रवाह गरेको आयोजकको भनाइ छ। आगामी दिनमा पनि सरसफाई तथा वृक्ष संरक्षणका गतिविधिलाई निरन्तरता दिने जनाइएको छ। डुम्रे बेसी शहर सड़क खण्ड अन्तर्गत लमजुङको बेसी शहर नगरपालिका 1 उदयपुर स्थित पहिरो देउराली डाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्न थालेको छ। डाँडामा राष्ट्रिय झण्डा सहितका संरचना निर्माण भएपछि त्यहाँ फोटो तथा भिडियो खिच्ने र टिकटक तथा रील्स बनाउनेको भीड लाग्न थालेको हो। पहिरो देउराली डाँडामा बिहानैदेखि साँझसम्म नै सर्वसाधारणको चहल पहल देखिने गरेको छ। सड़क हुँदै आवत जावत गर्ने यात्रु तथा स्थानीय समेत डाँडामा पुगेर दृश्य अवलोकनसँगै फोटो भिडियो खिच्ने गरेका छन्। राष्ट्रिय झण्डा सहित निर्माण गरिएका संरचना र डाँडाबाट देखिने आसपासको दृश्यले उक्त स्थानलाई थप आकर्षक बनाएको स्थानीयको भनाइ छ। सामाजिक सञ्जालमा फोटो तथा भिडियो सार्वजनिक हुन थालेपछि डाँडामा पुग्नेको संख्या बढ़दै गएको उनीहरूको भनाइ छ। विशेष गरी युवा पुस्ता टिकटक, फेसबुक, रील्स लगायत सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर बनाउन त्यहाँ पुग्ने गरेका छन्। बिहानदेखि साँझसम्म समूह समूहमा मानिसहरू पुग्ने गरेकाले पछिल्लो समय पहिरो देउराली डाँडा पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको छ। डुम्रे बेसी शहर सड़कसँगै रहेको र सहज रूपमा पुग्न सकिने भएकोले यस स्थानलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ। आवश्यक पूर्वाधार, सरसफाई तथा सुरक्षाको व्यवस्था गर्न सके यस क्षेत्रले थप पर्यटक आकर्षित गर्न सक्ने उनीहरू बताउँछन्। भोटेकोशी नदीमा बाढ़ी आएको 11 दिनमा आज दुईजनाको जीवित उद्धार गरिएको छ। उद्धारकर्मीहरूले एकजनाको घरबाट र एकजनाको जलविद्युत आयोजनाको सुरुङबाट जीवित उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका 10 भित्रावतीमा रहेको आनन्द श्रेष्ठको चार तले घरको चौथो तलाबाट उहाँकी श्रीमती चण्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ। इन्सपेक्टर सुमन विकलको कमाण्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो। आठ दिनसम्म खोजी गर्दा समेत कुनै खबर नपाएपछि परिवारले कुशको शव बनाएर काजक्रिया शुरू गरिसकेको थियो। तर काजक्रिया चलिरहेको एघारौं दिनमा चण्डिका जीवितै भेटिएपछि परिवारमा अविश्वसनीय खुशी छाएको छ। यस्तै 204 मेगावटको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको अडिट चार सुरुङबाट एक चिनिया नागरिकको जीवित उद्धार भएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि हिजो अर्थात बाढ़ी आएको दशौं दिनमा माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवित उद्धार गरिएको थियो। र श्रम आयोगको विनाशकारी बाढ़ी पछि करिब 12 जना प्राविधिक तथा कर्मचारीहरू पावर हाउस भित्रै फँसेको आशंका गरिएको छ। रसुवागढ़ी जलविद्युत आयोजनामा 10 दिनपछि नेपाली सेनाले उद्धार कार्य शुरू गरेको छ। भौगोलिक जटिलता र आवश्यक उपकरणको अभावका कारण दुई दिनदेखि मौसम प्रतिकूल हुँदा सेनाको हेलिकप्टर आयोजना स्थलमा अवतरण हुन नसकेपछि रोकिएको सुरुङभित्रको उद्धार कार्य शनिबार बिहानदेखि शुरू भएको हो। आयोजनाका अनुसार नेपाली सेनाको उद्धार टोलीले शनिबार बिहान आयोजना स्थलको प्रारम्भिक वस्तुस्थिति अध्ययन रेकी गरे पश्चात अत्याधुनिक उपकरण सहित सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार टोली परिचालन गरेको हो। लमजुङको दोर्दी गाउँपालिका भित्रका विद्यालयहरूमा सञ्चालन भइरहेको प्रथम त्रैमासिक सिकाई उपलब्धि परीक्षाको समय तालिका परिवर्तन गरिएको छ। देशमा व्याप्त प्रतिकूल मौसम र वर्षाका कारण विद्यार्थी तथा शिक्षकहरूलाई पढ्न सक्ने असहजतालाई मध्यनजर गर्दै गाउँपालिका शिक्षा समितिको निर्णय अनुसार बाँकी रहेका परीक्षाहरू भदौ 21 गतेदेखि बिहान 11 बजेबाट सञ्चालन हुने भएका हुन्। यसअघि ती परीक्षाहरू दिउँसो 1 बजेबाट सञ्चालन हुँदै आएको थियो। विद्यालयका अनुसार नेपाल सरकारको निर्णय बमोजिम भदौ 23 गते सार्वजनिक विदा परेकाले सो दिन तय गरिएको परीक्षा आगामी भदौ 26 गते शुक्रबार सञ्चालन गरिनेछ। साथै भदौ 22 गतेको परीक्षा सम्पन्न भए लगत्तै हालैको बाढ़ी पहिरो तथा विपदका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष शोक सभा आयोजना गरिने तय भएको छ। प्रतिकूल मौसमको समयमा बालबालिकाहरूको सुरक्षालाई ध्यानमा राख्दै परीक्षा समय संशोधन गरिएकाले सम्पूर्ण अभिभावक तथा सरकारवालाहरूलाई यसै सूचनालाई आधिकारिक मानेर विद्यार्थीहरूका लागि अध्ययन र परीक्षाको उपयुक्त वातावरण बनाइदिन विद्यालय प्रशासनले अनुरोध समेत गरेको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
2: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
3: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
2: ए हो र, के पाइन्छ?
3: घराएसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
4: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
5: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
4: कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 तेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लम्जुङ प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 0665207726 मोबाइल नम्बर 9845424664 र 9847607915
6: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
7: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
4: प्रोप्राइटर टेकचङ गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा सम्पर्क फोन नम्बर 0665209003 मोबाइल नम्बर 9841680025
8: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे
9: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी
8: अब के गर्नुहुन्छ त दाई
9: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
8: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरानु लम्जुङ प्रोप्राइटर शरद बराल सम्पर्क नम्बर 9856044501 र 9826173799
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ अब बाँकी समाचार लमजुङको बेसी सहर नगरपालिका 2 धुपी चौर स्थित जागृति आमा समूहले तीजमा हुने खर्च कटाएर रसुवाको भोटेको सिबाडीबाट प्रभावितका लागि 20,105 रूपियाँ सहयोग गरेको छ समूहमा आबद्ध दिदी बहिनीले तीजका लागि छुट्याइएको खर्च कटाएर बाढ़ी पीड़ितको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग गरेका हुन् विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिन तीजको खर्च कटाएर सहयोग गरिएको समूहले जनाएको छ बाढ़ी पीड़ितलाई राहत पुगोस् भन्ने उद्देश्यले आफूहरूले सकेको सहयोग गरेको समूहका सदस्यहरूले बताएका छन् जागृति आमा समूहले विपदको समयमा सबैले आफ्नो क्षेत्रबाट क्षमता अनुसार सहयोग गरी पीड़ितको साथमा उभिनु पर्नेमा जोड़ दिएका छन् नेपालमा हालै आएको भीषण बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि अमेरिका स्थित बेवरली गुरूङ समाजले करिब 4,67,000 रूपियाँ सहयोग गरेको छ समाजले सञ्चालन गरेको सहयोग अभियानबाट 3,103 अमेरिकी डलर अर्थात करिब 4,67,800 रूपियाँ संकलन भएको जनाएको छ संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको जनाइएको छ बाढ़ी तथा विपदबाट प्रभावित नागरिकको सहयोगका लागि सञ्चालन गरिएको अभियानमा सहभागी भई आर्थिक सहयोग गर्ने सम्पूर्ण दातालाई समाजले धन्यवाद दिएको छ विदेशमा रहेर पनि मातृभूमिमा परेको विपदमा सहयोग जुटाउँदै समाजले मानवीय सेवाप्रतिको दायित्व निर्वाह गरेको जनाएको छ लमजुङको बेसी सहर नगरपालिका उडान नम्बर 1 स्थित सानो धिमिरे गाउँ नजिकै एउटा अनौठो ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको ढुंगा रहेको छ, जसलाई स्थानीय बासिन्दाहरू परापूर्व कालदेखि गाला सेकुवा ढुंगा भनेर चिन्ने गर्दछन्। प्रसिद्ध गाईकोरे झरना भन्दा करिब 500 मिटर माथि सिरुबारी नजिकै रहेको यो ढुंगा पुरानो पैदल मार्गमै अवस्थित छ। डुम्रे बेसी शहर सड़क खण्डको ट्रयाक खोल्नु अघि मानिसहरूले प्रयोग गर्ने साबिकको मुख्य पैदल बाटोमै यो ढुंगा पर्दछ। आधुनिक चिकित्सा पद्धति र अस्पतालहरूको पहुँच नहुँदा मानिसहरूले दाँत दुख्ने समस्याको प्राकृतिक उपचारका लागि प्रयोग गर्ने यो ढुंगा कुनै समय गाउँले तथा गोरेटो बाटो हिँड्ने बटुवाहरूका लागि एउटा विश्वासिलो डेन्टल अस्पताल जस्तै बनेको थियो। स्थानीय बुढापाकाका अनुसार दाँत दुखेका व्यक्तिहरू यस गोरेटो बाटो हिँड्ने क्रममा उक्त ढुंगामा पुगेर आफ्नो गाला सिकाउने गर्दथे र दुखाई निको हुने गर्दथ्यो। कुनै अत्याधुनिक औजार वा औषधि बिना नै प्राकृतिक रूपमा दुखाई निवारण हुने भएकाले यस ढुंगा प्रति तत्कालीन समाजमा गहिरो जनविश्वास रहेको थियो। अहिले डुम्रे विशेष शहर मोटर बाटो बनेपछि पुरानो पैदल बाटोको प्रयोग गर्दै जाँदा यो ऐतिहासिक थलो पनि ओझेलमा पर्दै गएको छ। पुर्खाहरूले पत्ता लगाएको र अभ्यासमा ल्याएको ऐतिहासिक प्राकृतिक उपचार पद्धतिको साक्षीका रूपमा रहेको गाला सिकुवा ढुंगालाई संरक्षण गरी राखिएमा नयाँ पुस्ताले पुराना उपचारात्मक विधि र तत्कालीन जीवनशैली बारे महत्वपूर्ण ज्ञान हासिल गर्न सक्नेछन्। गाईखुरे झरना हेर्न आउने पर्यटकहरूका लागि थप 500 मिटर माथि सिरुबारी नजिकै रहेको यो ऐतिहासिक ढुंगासम्म पुग्ने पैदल मार्ग बनाएर सूचना पाटी निर्माण गर्न सके यसले पर्यटन प्रवर्धनमा ठूलो योगदान पुर्याउनेछ। स्थानीय सरकार, ओडा कार्यालय र पर्यटन व्यवसायहरूले अग्रसरता देखाएर यो पुरानो संस्कृति र थलोलाई जोगाउन सकेमा यसलाई पर्यटकीय तथा ऐतिहासिक अध्ययनको केन्द्र बनाउन सकिने देखिन्छ। तसर्थ पुर्खाको यो अनौठो सम्पदालाई लोप हुन नदी संरक्षण, पूर्वाधार विकास र प्रवर्धनका लागि स्थानीयहरूले सम्बन्धित निकायसँग माग गरेका छन्। अब देशका विभिन्न 47 जिल्ला र आसपासको क्षेत्रका ससाना नदीमा बाढ़ीको मध्यम जोखिम छ। त्यस्तै भोटे कोशी र त्रिशुली नदीमा पनि पानीको बहाव बढ़न सक्ने अनुमान छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार देशका 47 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी महाशाखाको बुलेटिन अनुसार आज लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवा सभा, खोटाङ, इलाम, धनकुटा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, पाल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कञ्चनपुर र आसपासको जिल्ला भई बहने साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी त्रिशुली नदीमा बहाव उल्लेख्य बढ़न सक्ने हुँदा उच्च सतर्कता अपनाउन भनिएको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। रायनास नगरपालिका 5-3 तितपिपले बिरोटामा सरसफाई अभियान सञ्चालन, युवा बालबालिकादेखि वृद्ध वृद्धासम्मको उल्लेख्य सहभागिता। उदयपुर पहिरो देउराली डाँडा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै आवश्यक पूर्वाधार सरसफाई तथा सुरक्षाको व्यवस्था गर्नुपर्ने स्थानीयको भनाई। दुर्दीका विद्यालयहरूमा भदौ 21 गतेदेखि त्रैमासिक परीक्षा हुने, भदौ 23 परीक्षा 26 गतेलाई सारियो। भोटेको सिबाढीको 11 दिनमा आज 2 जनाको जीवितै उद्धार, र सुवागढी जलविद्युत आयोजनाको सुरुङभित्रै 12 जना फँसेको आशंका। र तीजको खर्च कटाएर जागृति आमा समूहद्वारा बाढ़ी पीड़ितलाई 20,000 सहयोग, क्षमता अनुसार सहयोग गरी पीड़ितको साथमा उभिनु पर्नेमा जोड। हवस्त, यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित 4 तारिक खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी प्रमोद अधिकारीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो 94.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो 94 सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
2: बुबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र, के पाइन्छ?
2: घर आएसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
5: अहिले बेलुकीको 7 बज्यो।
6: आइ मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला?
7: सानो कुनामा पनि के को फेर गरेको धुमस,
6: खर्काजी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि, लौ न यसो केही उपाय दिनु पर्यो।
7: बुझ्न डिजिटल छनै छ नि, झिगे खोला हुला कि कपलेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
8: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सह नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्छुङ। सम्पर्क नम्बर 98560 46 466।
9: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
10: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
11: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल, यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
10: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
11: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98 911।
5: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
12: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन, यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
5: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
9: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
5: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
9: सम्पर्क नम्बर 98462 18202 र 98403 1989।
13: सीबीएस तथा बिउ बिजन भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमसुङ।
12: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
14: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
13: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
15: प्रोप्राइटर पेकचन गुरुङ, नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665920903, मोबाइल नम्बर 98461080025।
16: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
17: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
16: अब के गर्नुहुन्छ त दाई?
17: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
16: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
11: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौँ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ। प्रोप्राइटर शरद बराल, सम्पर्क नम्बर 98560454401 र 98261737799।